छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज समय त्यति शुभ छैन, हिम्मतले काम लिन नसक्दा केही पछि परिने देखिएको छ। लेनदेनमा पनि विवाद बन्ने सम्भावना रहेको छ। मान सम्मानमा आघात पुग्न सक्छ। हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजना अनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्ने देखिन्छ। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिनेछ। माया प्रेममा मनमुटाव सृजना हुने ग्रह गोचर पनि रहेको छ। जीवनसाथीको असहयोगले महत्वपूर्ण काम थापिरहन सक्छ, उपलब्धि पनि गुम्न सक्छ। व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय कुर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज समय खराब रहनेछ। धार्मिक अथवा सांस्कृतिक महत्वको यात्राको सम्भावना रहेको छ। दिक्क र झर्को लाग्दो दिन भए पनि साँझमा शुभ कुराको संकेत मिल्नेछ। बिर्सिसकेका आफन्त अथवा साथीभाइसँग भेटघाट हुने सम्भावना पनि आज रहेको छ। आफन्त अथवा साथीभाइले गर्नै पर्ने काममा सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेर काम सफलतापूर्वक सम्पन्न गर्नुहोला। आज आमासँग मनमुटाव हुन पनि सक्नेछ। विश्वास गरेकाहरूबाट धोका हुन सक्ने भएकाले तपाईँ सचेत रहन आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। प्रभावशाली र ठूला मानिसहरूको सहयोग जुटाउन सक्नुहुनेछ। आमाको सहयोगबाट फाइदा मिल्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ, तर स्वास्थ्यमा समस्या आउन सक्छ। सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ। भूमि तथा मातृधनबाट लाभ मिल्ने समय रहेको छ। विगतका कमजोरीलाई सुधार गर्ने मौका पनि आज रहेको छ। सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर पनि आज रहेको छ। व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आमदानीका स्रोतहरू बढाउन सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिका व्यक्तिहरूका लागि आज समय मध्यम खालको रहनेछ। आफ्ना विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। पोसाक पहिरन र सरसफाईमा ध्यान पुर्याउनु पर्ने समय रहेको छ। काममा विघ्न बाधा आउन सक्नेछ। आर्थिक क्रियाकलापमा सोचेको फाइदा उठाउन कठिन हुनेछ। प्रशंसकहरूले पनि तपाईँको आलोचना गर्नेछन्। मान सम्मानमा आघात पर्ने देखिन्छ। व्यापार व्यवसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुँदा तपाईँको मन खिन्न हुनेछ। माया प्रेममा एक अर्का बीच मनमुटाव सृजना हुने देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज समय शुभ रहेको छ। सोच र विषयवस्तु प्रति मन केन्द्रित हुने देखिएको छ। गोपनीय ढंगले गरिएको कामबाट मनोज्ञ फाइदा हुने देखिन्छ। सुखद समाचारले अझ उत्साह बढाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सहज हुनेछ। रचनात्मक काममा जोड्दा प्रशस्तै फाइदा हुने योग रहेको छ। गुरुजनको विशेष सहयोग प्राप्त हुने देखिन्छ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि आज रहनेछ। जीवनसाथीसँग रमाइलो यात्रा गर्न सकिनेछ। एकल तथा साझेदारी व्यवसायबाट पनि आज प्रशस्त आमदानी हुने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज समय शुभ रहनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सक्नुहुनेछ। टाढाको यात्रा गर्ने अवसर पनि तपाईँलाई जुट्नेछ। व्यवसायमा लगानी बढाउन सक्नुहुनेछ। स्वास्थ्यप्रति सजग रहँदा राम्रो हुनेछ। भेटघाटमा अल्मलिनाले नियमित काममा बाधा पुग्न सक्ने देखिएको छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न तपाईँ सफल हुनुहुनेछ। दिगो आमदानी हुने काम फेला पार्न सक्नुहुनेछ। राजनीतिमा पनि पद र प्रतिष्ठा कायम हुने देखिएको छ। उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुने तथा योजना आदि तर्जुमा गर्न सक्नुहुनेछ। कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हात पर्ने ग्रह गोचर रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। गरेका कामबाट प्रशस्त लाभ मिल्ने समय पनि रहेको छ। समय उत्साहवर्धक रहनेछ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। आमदानीका स्रोतहरू फेला पर्नेछन्। आमदानी बढ्नेर उठ्नु पर्ने रकम पनि उठ्ने दिन रहेको छ। मातृधन पितृधन उपयोग गर्दा अझ लाभ प्राप्त हुनेछ। नयाँ ज्ञान प्राप्त हुनेछ। दाम नाम इनाम हात पार्ने समय पनि आज रहेको छ। छुट्टिएका माया प्रेम पुनः जोडिने सम्भावना पनि रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट तपाईँलाई प्रशस्त धन आमदानी हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज समय शुभ रहनेछ। पराक्रम र उत्साह बढ्ने दिन रहेको छ। व्यापारिक अथवा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अर्थ लाभका अवसर पनि पाउने देखिन्छ। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। मित्रवर्ग र बन्धु बान्धवबाट सहयोगको अपेक्षा गर्न सक्नुहुनेछ। देवालय मठ मन्दिर र सार्वजनिक प्रतिष्ठानको भ्रमण दर्शन अथवा अवलोकन गर्दा तपाईँको मनमा शान्ति छाउनेछ। पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीले प्रशस्त आमदानी दिनेछ। प्रेममा रमाउन चाहनेहरूको लागि आजको दिन शुभ रहेको छ।
अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज समय भरोसा गर्न योग्य छैन। भूमि वाहन र पैतृक सम्पत्तिबाट पनि खासै लाभ पाउन कठिन हुनेछ। लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना पलाउन सक्छ। यद्यपि सामाजिक दायित्व बन्नेछ, परित्यक्त गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्ने देखिन्छ। अरूलाई प्रभावित पारेर दाम इनाम र प्रतिष्ठा कमाउन सक्नुहुनेछ। तर प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिन पर्ने बाध्यता पनि आज रहेको छ। न्यायिक निर्णय तपाईँको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज समय शुभ छैन। काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। परदेश र दूर दराजका क्षेत्रबाट लाभ लिन सकिनेछ। लेनदेनको कारणले विवाद

0: परेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्ने ग्रह गोचर रहेको छ। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका र शुरू गरेका काम सम्पन्न हुनेछन्। होटल व्यवसायी दूध नगदे बारीमा संलग्न व्यक्तिलाई आज राम्रो दिन शुभ दिन रहेको छ। राशिफलको अन्त्यमा मीन राशि व्यक्तिको लागि आज समय उपयुक्त छैन। आँटेका काम बन्ने संकेत पनि छैन। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ अथवा सानातिना घरेलु काममै अलमलिनु पर्नेछ, जसले गर्दा तपाईँको मन खिन्न हुनेछ। गर्नुपर्ने काम पनि थाकिरहनेछ। प्रयत्न गरेमा पनि परिश्रम निरर्थक रहनेछ। आश्वासन बाँध्नेको भर नपर्नुहोला, झुट्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्ने ग्रह गोचर पनि रहेको छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आज केही काम बन्ने र केही अधुरा रहने दिन पनि रहेको छ। दिन सामान्य रहनेछ। गाडी चलाउँदा विशेष ख्याल गर्नुपर्ने ग्रह गोचर रहेको छ। राशिफलबारे जानकारी सँगै अब लागौं आजको साइत विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभवेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभवेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पादा परिक्रमा गरी आजको शुभवेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभ आदि बेला बिहानमा 5:15 छ 6:58 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:58 8:42 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:42 10:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:25 12:09 रोग बेला रहनेछ। मध्याहमा 12:09 दिनमा 1:52 उद्योग बेला रहनेछ। दिनमा 1:52 3:35 चर बेला रहनेछ। दिनमा 3:35 5:19 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:19 साँझमा 7:02 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभ आदि बेला कुरातिर्फ लागौ। साँझमा 7:02 8:19 काल बेला रहनेछ। साँझमा 8:19 9:36 शुभ बेला रहनेछ। राति 9:36 10:52 रोग बेला रहनेछ। राति 10:52 12:09 उद्योग बेला रहनेछ। राति 12:09 1:26 चर बेला रहनेछ। राति 1:26 2:42 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। रातिमा 2:42 3:59 अमृत बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको छलनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460

0: 35 98 4 64 43 853
1: सफलता स्टूडियो टाइम।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज 213 भानु जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै। मोदी खोला कटानले घाम रुख जाने सड़क बन्द, बाढ़ीले के घर र रेस्टुरेन्टमा क्षति। किमरुङ खोलाले झुलिङ्ग पुल बगायो, पोखरामा प्याराग्लाइडिङ उडान सुरक्षित बनाउन प्रहरी सक्रिय, पायलट मान्छे छड्के जाँच सहित स्वास्थ्य परीक्षण। पोखरामा आकस्मिक प्रदूषण परीक्षण, 40 मध्ये 22 सवारी मापदण्ड विपरीत। 3% समता शिक्षा सेवा शुल्क खारिज गर्ने निजी विद्यालयको माग, गणेश नेपालीको परिवार र सरकारी 9 बजे सहमति। रवि र बालन बीच लामो भेटवार्ता, सरकारका कामदेखि आत्मा दह प्रकरणसम्म गम्भीर छलफल। बीपी स्मृति दिवसमै कांग्रेस 2 धारमा, कांग्रेस विधेयकताको सन्देश सदा ओजेलमा। पोखरा र समृद्धि फाइनेन्सको एकीकृत कारोबार शुरू, अजय मिश्र अध्यक्ष र प्रकाश गुरूङ सीईओ। कंगोमा इबोला संक्रमण तीव्र, 648 जनाको मृत्यु। र फुटबल समर्थकहरूको ध्यान विश्वकपमा सेमी फाइनल खेलतर्फ, स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साहित। अब सुनौ पूरा समाचार। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुण लगाउनु भएको थियो। उहाँले लेखेको रामायण अहिले पनि नेपाली घर घरमा सावर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको हो। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुदी रमगाममा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्थी दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो। त्यसै गरी बधु शिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो। प्रश्नोत्तर, भक्तमाला, राम गीता, फुटकर रचना लगायतका उहाँका कृति छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ठूलो ऐतिहासिक योगदान छ। आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभात फेरी गर्ने कार्यक्रम पनि रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। घर घरमा उहाँले नेपाली भाषामा भानुवाद गरेका रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। यस अवसरमा भाषा साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। तनहुँको भानु जयन्ती मनाउन तनहुँको भानु नगरपालिकाले 3 दिवसीय विविध कार्यक्रमहरू पनि गरिरहेको छ। यता भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषा भाषी धेरै रहेको देश एवं स्थानमा पनि मनाउने गरिन्छ। अविरल वर्षासँगै आइतबार मोदी खोला र किमरुङ खोलामा आएको बाढ़ीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँ पुल घान्द्रुक सहरखण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोलामा आएको बाढ़ी मोदी खोलामा मिसिएपछि पानीको बहाव उच्च भई तटीय क्षेत्रमा कटान र डुबान गरेको हो। बाढ़ीका कारण अन्नपूर्ण आधार शिविर जाने पुरानो पदयात्रा मार्गमा बनाने किमरुङ खोलाको झुरुङ्गे पुल समेत बगाएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 को सिमानामा पर्ने स्याउली बजारमा क्षति पुर्याएको छ। मोदी खोलाको कटानका कारण घान्द्रुक जाने पक्की सड़क पूर्ण रूपमा कटान गरेको छ भने स्थानीय दिलीप गुरूङ र घर तथा रेस्टुरेन्ट बगाएको छ। बाढ़ीले जगनपुनको रेस्टुरेन्टमा पनि क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार छ्याउली बजार क्षेत्रका केही घर समेत कटानमा जोखिममा छन्। घटना लगत्तै वडा प्रहरीकारले बगर, प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा 10 जनाको टोली खटिएको छ। बगरबाट करिब 55 किलोमिटर उत्तरमा पर्ने उक्त स्थानमा पुगेको प्रहरी टोलीले स्थानीयवासीको उद्धार र सुरक्षाका लागि काम गरिरहेको छ। बाढ़ीबाट हालसम्म मानवीय र सवारी साधनको भने क्षति नभएको प्रहरीले जनाएको छ। अवरूद्ध नयाँ पुल गान्द्रुक सड़क खण्ड खुलाउन र जोखिममा परेका संरचनाको संरक्षणका लागि आवश्यक समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। वडा प्रहरी कार्यालय बगरका अनुसार सड़क सञ्चालनमा ल्याउन र थप क्षति हुन नदिन सम्बन्धित सरकारवाला निकायहरूसँग आवश्यक समन्वय र प्रयास भइरहेको छ। पोखराको प्रमुख पर्यटकीय आकर्षण प्याराग्लाइडिङलाई थप सुरक्षित व्यवस्थित र विश्वसनीय बनाउन प्रहरीले पाइलटमाथि बाँधक पदार्थ मापसी तथा लागू पदार्थ लापसी वन परीक्षण शुरू गरेको छ। पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले सरनकोट स्थित तोरीपानी पुगेर उडानको तयारीमा रहेका पाइलटमाथि आकस्मिक सुरक्षा स्वास्थ्य परीक्षण गरेको। भारतीय पर्यटकको चाप बढ़िरहेका बेला केही पाइलटले नशालु पदार्थ सेवन गरेर उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब परीक्षक डीएसपी नमराज भट्टराईले बैदितोमा सामुदायिक सेवा केन्द्र कास्कीको टोलीले 35 जना पायलटको मापस तथा लापसे परीक्षण गरेको हो। डीएसपी भट्टराईले उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्न तथा पर्यटनको सुरक्षालाई सुनिश्चित गर्न यस्तो अनुगमन शुरू गरेको बताउनु भएको छ।
1: पोखरामा दैनिक धेरै पर्यटकहरू आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्नुहुन्छ र उहाँहरूको सुरक्षालाई सुनिश्चित गर्नको लागि यी साहसिक हाम्रा गन्तव्य उहरू छन् पोखराका, त्यसलाई चाहिँ सुरक्षित गर्नको लागि पनि हामी यहाँ आएका छौँ र पोखराको मौसम स्वभावैले अलिकति छिन्नै परिवर्तन हुने भएको कारणले गर्दाखेरि पनि पाइलटले अलि बढी उच्च सतर्कता अप्नाउनु पर्ने को कारणले गर्दाखेरि पनि हामीले पाइलटलाई चाहिँ मापासी गर्नु भएको छ कि छैन अथवा लापासी छ कि छैन भन्ने हिसाबले चेक जाँच गर्न आएका छौँ। आज हामीले चेक जाँच गर्दाखेरि हालसम्म सन्तोषजनकै भेटिएको छ, त्यस्तो केही मापासे लापासे गरेको भेटिएको छैन। अब एउटा कुरा चाहिँ पर्यटकहरूलाई जुन यो पोखरा जुन साहसिक गन्तव्य स्थल सुरक्षित साहसिक गन्तव्य स्थल बनाउनको लागि पनि हामीले कहिले यता बोटहरूको चालकहरूलाई चेक जाँच गर्ने अनि त्यस्तै गरेर प्याराग्लाइडिङ पाइलटहरूलाई चेक जाँच गर्ने जुन श्रृङ्खला छ निरन्तरता छ त्यसलाई निरन्तरता दिनको लागि पनि हामीले यो आज चाहिँ कार्यक्रम गरेका हौँ। सामुदायिक जिल्ला सामुदायिकको अगुवाई र हामी सबैको सहकार्यमा चाहिँ कार्य गरेका छौँ। यो चाहिँ हाम्रो जिल्ला प्रहरी कार्यालयदेखि लिएर तालुका कार्यालयदेखि प्लस अन्य समुदायसँग मिलेर र सबैको समन्वयमा चाहिँ पोखरालाई कसरी सुरक्षित गर्न सकिन्छ र पोखराका जुन जुन गन्तव्य स्थलहरू छन् जस्तो साहसिक अब यो प्याराग्लाइडिङदेखि लिएर बोटिङदेखि लिएर यी कुराहरूलाई चाहिँ आउनुहुने पर्यटकलाई कसरी सुरक्षित चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सेवा दिन सकिन्छ भन्ने हिसाबले चाहिँ सुरक्षित बनाउनको लागि त्यो कुरालाई सुनिश्चित गर्नको लागि र पर्यटकलाई ढुक्क तरिकाले चाहिँ यहाँको चाहिँ प्याराग्लाइडिङ गर्नको लागि पनि चाहिँ हामीले यी कार्यक्रम बेला बेलामा गर्ने गरेका छौँ र त्यस्तो तपाईँहरूले प्याराग्लाइडिङ गर्ने या पोखरा घुम्न आउने क्रममा हामीलाई के लाग्छ भने हामी सम्पूर्ण सुरक्षाका कुराहरूलाई चेक जाँच गरेर निगरानी गरेर हामीले काम गरिरहेका छौँ। त्यस कारणले सुरक्षित तरिकाले तपाईँहरू यस पोखरामा चाहिँ भिजिट गर्न सक्नुहुनेछ पनि भन्न चाहन्छु।
0: त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले समय समयमा सुरक्षा अनुगमन गर्दै आए पनि प्रहरीले प्रत्यक्ष रूपमा मापसी तथा लापसी परीक्षण थालेपछि सुरक्षा व्यवस्था थप कडाई भएको सरकारवालाको भनाइ छ। विगत 25 वर्षमा टेन्डम प्याराग्लाइडिङका क्रममा 2 वटा दुर्घटना भइसकेकोले सुरक्षा सतर्कता अझ आवश्यक भएको उनीहरूको भनाइ छ। प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमका अनुसार अहिले दैनिक 500 भन्दा बढ़ी पर्यटक प्याराग्लाइडिङका लागि आउने गरेका छन्। हाल 7,500 रूपियाँमा फोटो र भिडियो सहित प्याराग्लाइडिङ सेवा उपलब्ध रहेको पनि उनले जानकारी दिएका छन्।
2: अब यो पर्यटकीय ठाउँमा हजुरहरू आउनुहुन्छ, दिनमा मिनिमम 500 जना मान्छेहरू उडिरहेका हुन्छन्, त्यसै भएर हाम्रो सम्पूर्ण पाइलटहरूलाई प्लिज कुनै पनि कामको समयमा यस्तो मापसे गरेर लापसे गरेर नआउनु होला। हाम्रो टुरिज्म हामीले नै बचाउने हो, हामीले नै नबचाए अरू कसले बचाइदिन्छ र यो कुरालाई एकदम फोकस राख्नु होला सबैजनाले है। हरेक पाइलटलाई मेरो सुझाव छ, प्लिज वेन यु आर एट वर्क, तपाईँ जब काममा आउनुहुन्छ त्यो बेलामा प्लिज आफ्नोलाई सम्झेर आफ्नो काम सम्झेर सेफ्टी पहिला भनेर सेफ्टीलाई फर्स्ट प्रायोरिटी दिएर काममा आउनु होला। यसरी मापसे लापसे गरेर काममा नआउनु होला, त्यसले हाम्रो टुरिज्मलाई धेरै धेरै प्रब्लम निकाल्छ, कम्प्लेन आउँछ, कम्प्लेन आयो भने बाहिर हाम्रो देशको अलिकति नाम पनि खराब हुन्छ। त्यही भएर हाम्रो टुरिज्मलाई कसरी हुन्छ हामीले बचाउनु पर्छ र यो हामीले बचाउने भनेको हामीले हो हजुरहरूले पनि सहयोग गर्नुपर्छ र हामीले पनि मिलेर दुवैजना मिलेर हाम्रो देश हाम्रो पोखरा हाम्रो टुरिज्म हामीले बचाउनु पर्छ। भारतीय पर्यटक अहिलेको यो अक्सिजन टाइममा धेरै देखिएको छ भारतीय पर्यटक है अनि तपाईँको बङ्गलादेश इभन बङ्गलादेशबाट पनि धेरै पर्यटकहरू आउनु भएको छ अनि हामीले उहाँलाई क्वेसन गर्दाखेरि गर्मीले गर्दाखेरि हामी माथि नेपाल पहाडतिर घुम्न आएको भन्ने छ एन्ड दिस मेसेज अल्सो फर इन्डियन पिपल प्लिज have some civic sense on your thing. Mm-hmm. Nepal is a beautiful country. Mm-hmm. Nepal is a land of God. Please respect our country. You guys are welcome to our country. But please have some civic sense on your thing. And yeah, welcome to Nepal and enjoy Nepal.
0: त्यस्तै सामुदायिक सेवा केन्द्रका सिकार्य भीम पराजुरीले प्याराग्लाइडिङ क्षेत्रमा हुने सानो लापरवाहीले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भएकाले नियमित छड्के अनुगमन आवश्यक रहेको बताए। पायलटलाई थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सम्बन्धित निकायले नियमलाई अझ प्रभावकारी बनाउनु पर्नेमा उनले जोड़ दिएका छन्।
3: विशेष गरी जुन यो साहसी खेलमा कुनै दुर्घटनाहरू नहोस् भन्ने उद्देश्यले हामीले यो जुन कार्यक्रमलाई अघि बढ़ाएका हौं र केही गुनासाहरू पनि आएका हुनाले के रहेछ र यसलाई पनि हामीले अब त्यही ठाउँमा गएर फिल्मै गएर बुझ्न पनि सकिने र किनभने मान्छेको यो दुर्घटना हुन नदिनु नै पहिलो किनभने यो मान्छे कति दुर्घटना भइसकेपछि पछिताउनुभन्दा पहिले दुर्घटना नदिनु भन्ने उद्देश्यले हामी जिल्ला प्रहरीकाले बैदामको हाम्रो डिएसी साहब सामुदायिक जिल्लाले यो विगतका वर्षहरूमा पनि यो कार्यक्रमलाई नियन्त्रता दिँदै आएको थियो केही पब्लिकली पब्लिकको गुनासाहरू पनि यहाँ आएको हुनाले के रहेछ त नि ल चेक गरौँ भन्ने कुरामा हो किनभने पाइलटहरू पनि एकदमै खुसी हुनुभयो किनभने एकदमै आवश्यकता हो किनभने कति साथीहरू त एक दुईजना साथीहरूले गर्दाखेरि समग्र यो नेपालको पर्यटनलाई नि किनभने नराम्रो म्यासेज जाने भएको हुनाले यो म्यासेज नजाओस् र पर्यटनलाई कसरी सेफ्टी पर्यटनलाई यो जुन साहसी खेललाई कसरी हामीले सेफ्टी बनाउन सकिन्छ र कति यदि साथीहरूले गल्ती गरिहाले भने पनि लै हामी गल्ती गरेको बेला खाइयो भने पनि यो ड्युटीमा जान हुँदैछ अब किन यो सुरक्षा अब यो किन निकायले पनि बेला बेला यो अनुगमन गर्छ उहाँलाई सचेत गराउनको लागि पनि हामीले यो जुन यो आजको कार्यक्रमलाई आयोजना गरेका हौ र यो चेक गर्ने कार्यक्रमलाई अघि बढाएका हौ।
0: साहसिक पर्यटनको विश्वसनीयता कायम राख्न यस्ता आकस्मिक जाँचलाई नियमित बनाउँदै सम्भावित दुर्घटना न्यूनीकरणतर्फ सबै पक्ष गम्भीर हुनुपर्नेमा सरकारहरूले जोड़ दिएका छन्। अब बाँकी समाचार। पोखरा महानगरपालिका वडा नम्बर 8 न्यू रोड क्षेत्रमा आइतबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा अधिकांश सवारी साधन तोकिएको मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण मापन उपकरण सहित 40 सवारी साधनको परीक्षण गर्दा 22 सवारीले स्वीकृति मापदण्ड भन्दा बढ़ी धुवा उत्सर्जन गरेको भेटिएको हो। परीक्षणका क्रममा पोखरा नगर क्षेत्रका सञ्चालन हुने सिटी बस सहित डिजल इन्जिनबाट चल्ने विभिन्न सवारी साधनको प्रदूषण स्तर मापन गरिएको थियो। मापदण्ड भन्दा बढ़ी धुवा उत्सर्जन गर्ने सवारी साधनलाई आवश्यक कानूनी कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारी धनी तथा चालकलाई नियमित मर्म सम्भार गर्न इन्जिनको अवस्था सुधार गर्न र सरकारले तोकेको प्रदूषण मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रहरीले जनाएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच 9 बजे सहमति भएको छ। नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच प्रात प्रदान गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको हो। सम्झौता गर्न गृहमन्त्री सुदन गुरूङ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नु भएको थियो। मुगुको सोरु गाउँपालिका छ जवलधार स्थायी घर भएर गणेश पुरको कमला विनायकमा बस्दै आउनुभएको थियो। राइड सेयरिङ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमाडौँको महानगरीय प्रहरीले व्हील लक गरेका कारण शुरू भएको विवादपछि घटना भएको हो। गएको बिहिबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो। गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय राली पोखरीका टीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समितिको छानबिन गरिरहेको छ।

0: निजी विद्यालयका चार प्रमुख छात्र संगठन आर्थिक वर्ष 2083-84 बजेट मार्फतमा लागू गरिएको 3% सहमत समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। उक्त शुल्क संविधानको मर्म विपरीत अव्यवहारिक र विगतमा खारेज भइसकेको व्यवस्था पुनः लागू गरिएकोमा भन्दै उनीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलनमा विरोध जनाएका छन्। प्याप्सन एण्ड पाप्सन हिसान र अपेलले शिक्षामा थप कर लगाएर अभिभावकमाथि आर्थिक भार थोपार्न नहुने बताएका छन्। प्याप्सनका अध्यक्ष कृष्ण कुमार प्रसाद अधिकारीले निजी विद्यालय आफ्नै लगानीमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अवस्थामा विद्यार्थीमाथि कर लगाउनु संविधानको सुनिश्चित गरेको शिक्षाको मौलिक हक विपरीत भएको बताउनुभयो। एनप्याप्सनका अध्यक्ष सुभाष नेपालले शिक्षा कर विगतमा संविधान विपरीत भन्दै खारेज भइसकेको स्मरण गराउँदै पुनः त्यही व्यवस्था ल्याउनु लज्जास्पद र हास्यास्पद भएको टिप्पणी गर्नुभयो। इसानका अध्यक्ष नमबु राय युवराज शर्माले सरकारले सरकारी विद्यालयलाई शुल्क उठाउन दिने तर निजी विद्यालयले शुल्क लिए वा कार्यवाही गर्ने नीति विभेदपूर्ण भएको आरोप लगाउनुभयो। उहाँले निजी शिक्षा क्षेत्रमा करिब 7 खर्ब रूपियाँ भन्दा बढ़ी लगानी रहेको उल्लेख गर्दै यस्तो नीतिजाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने दावी गर्नुभयो। चारवटै संस्थाले क्षमता शिक्षा सेवा शुल्क खारेज शिक्षामा थप कर नलगाउने व्यवस्था उच्च शिक्षाका लागि 10 लाख रूपियाँसम्म बिना धितो सहुलियतपूर्ण शैक्षिक ऋण पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन तथा शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको संस्थागत सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पोखरातिर लामो डहरमा सञ्चालित गण्डकी आदर्श एकाडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा 11 भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ। विद्यालयका अध्यक्ष खड्गबहादुर गुरूङको अवस्थामा भएको कार्यक्रममा विद्यालयका प्रबन्धन निर्देशक कृष्ण प्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको अभिमुखीकरण गराएका थिए। गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै आएको बताएका छन्। कोइराला सेवा समाज नेपालको गण्डकी थलमुनी प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको छ। शनिबार पोखरामा भएको अधिवेशनले रामजी प्रसाद कोइरालाको अवस्थामा नयाँ समिति सर्वसम्मत चयन भएको हो। कोइराला पोखरा महानगर पालिका वडा नम्बर 5 निवासी हुन्। नयाँ समितिको उपाध्यक्षमा स्याङ्जाका श्रीराम कोइराला र तनहुँका गंगाराम कोइराला चुनिएका छन्। यस्तै सचिवमा पोखराका अनन्त प्रसाद कोइराला र कोषाध्यक्षमा उमादेवी कोइराला चयन भएका छन्। अधिवेशनपछि बसेको समितिको पहिलो बैठकले प्रदेश स्तरमा समन्वय गर्ने र नियमित बैठक बस्ने निर्णय गरेको छ। नयाँ कार्य समितिको सदस्यहरूमा पोखराबाट विष्णु कोइराला, प्रकाश कोइराला, शिवराज कोइराला र गोविन्दराज कोइराला रहेका छन्। यस्तै स्याङ्जा वालिङका डिलीराम कोइराला, पाल्पा तानसेनका लक्ष्मण प्रसाद कोइराला र हरिप्रसाद कोइराला पनि सदस्यमा चुनिएका छन्। समितिका अन्य सदस्यहरूमा गोर्खाका मधु दत्त कोइराला, नवलपुरका योगेन्द्र कोइराला र रमजङका भीमराज कोइराला रहेका छन्। अधिवेशनले सबै जिल्लाका प्रतिनिधिहरूलाई समेटेर समावेशी समिति गराएको छ। बैठकमा कार्य समितिका सदस्यहरूको एक आपसमा परिचय गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल गरिएको छ। अधिवेशनको उद्घाटन समारोहमा कोइराला सेवा समाजका केन्द्रीय अध्यक्ष कृष्ण मुरारी कोइराला प्रमुख का रूपमा सहभागी थिए। उनले कोइराला बन्धुहरूलाई संगठित गर्दै समाजसेवामा लाग्न आग्रह गरे। यस्तै महर्षि मुद्गल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्री प्रसाद कोइराला विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको समापन गर्दै अध्यक्ष कोइरालाले सबैलाई धन्यवाद दिए। नयाँ समितिले छिट्टै ब्याङ्क खाता सञ्चालन गरी संस्थागत कामलाई अगाडि बढ़ाउने निर्णय गरेको छ। नयाँ नेतृत्वले प्रदेशभरका कोइरालाहरूको तथ्याङ्क संकलन गर्ने लक्ष्य समेत राखेको छ। नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको 5 औं स्थानीय पान दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। महासंघले आफ्नो स्थापना दिवस पारेर देशभरका 17 वटै जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम गरेको हो। गण्डकी प्रदेशको पोखरा, नवलपुर र भिमाद गरी 3 ठाउँमा रक्तदान गरिएको महासंघका अध्यक्ष देवप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ। प्रदेशका 3 ठाउँमा भएको रक्तदान कार्यक्रमबाट 115 युनिट रगत संकलन भएको हामीलाई खबर प्राप्त भएको छ। पोखराबाट 44 युनिट रगत संकलन भएको हामीलाई प्राप्त भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि।
2: Oh, yeah.
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802120 9825 9271714।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालन साहबीज आइतबार बिहान बुढा नीलकण्ठ स्थित लामिछाने निवासमा करिब 3 घण्टा लामो भेटवार्ता भएको छ। भेटमा सरकारको कार्य सम्पादन, मन्त्री परिषद हेरफेर, संविधान संशोधन, पार्टीको केन्द्रीय समिति विस्तार तथा पछिल्लो राजनीतिक घटनाक्रम बारे विस्तृत छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार सरकारलाई थप प्रभावकारी बनाउने, जनतामा बढ़दो निराशा कम गर्ने तर दीर्घकालीन समाधान खोज्ने विषय बैठकको मुख्य एजेण्डा थियो। पछिल्लो समय भएको आत्मदाह घटनालाई पनि गम्भीर रूपमा समीक्षा गरिएको बताइएको छ। सचिवालय स्रोतका अनुसार गणेश नेपाली र आस्पिन राउत लगायतका आत्मदाहका घटनालाई केवल वर्तमान सरकारको कमजोरीका रूपमा नभई वर्षौंदेखि थुप्रिएको रहेको सामाजिक निराशा र असन्तुष्टिको परिणामको रूपमा हेरिएको छ। यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति सरकार गम्भीर रहेको र पीड़ित परिवारप्रति संवेदनशील रहेको स्रोतको भनाइ छ। स्रोतले रवि र प्रधानमन्त्री बीच हुने भेट नियमित राजनीतिक समन्वयको हिस्सा रहेको स्पष्ट गर्दै कहिले बालुवाटार त कहिले बुढा नीलकण्ठमा यस्ता छलफल हुने गरेको बताएको छ। भेटमा मन्त्री परिषद पुनर्गठनको विषय पनि उठे भने तत्काल कुनै हेरफेर नहुने निष्कर्षमा दुवै पक्ष रहेको बताएका छन्। साथै प्रधानमन्त्री कार्यालय अत्याधिक शक्तिशाली बनेर मन्त्रालयमा हस्तक्षेप गरिरहेको भन्ने आरोप पनि सचिवालयले अस्वीकार गरेको छ। प्रधानमन्त्रीको उद्देश्य शक्ति केन्द्रीकरण नभई सम्बन्धित मन्त्रालयलाई अझ प्रभावकारी बनाउनु रहेको स्रोतको दावी छ। यस्तै चितवनमा सम्पन्न राज्यसभाको प्रथम महाधिवेशनपछि केन्द्रीय समितिमा 51 जना सदस्य मनोनयन गर्ने विषयमा पनि छलफल भएको बताएको छ। बालेन समूहले नामावली नदिँदा केन्द्रीय समिति विस्तार रोकिएको भन्ने बाहिर फैलिएका चर्चा सत्य नभएको सचिवालयले स्पष्ट पारेको छ। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। जननायक विश्वेश्वर प्रसाद कोइराला, पीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा पार्टीका संस्थापन र डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहले छुट्टा छुट्टी कार्यक्रम गरेर निर्णय गरेपछि काँग्रेसभित्रको ध्रुवीकरण थप प्रष्टिएको हो। संस्थापन पक्षले साउन 6 गते देशभरका 70 जिल्लामा जरा अभियान र सदस्यता अभियानको यस चरणको औपचारिक समापन गर्ने कार्यक्रम तय गरेको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार बीपी स्मृति दिवसका अवसरमा अभियानको समीक्षा सदस्यता वितरण तथा अध्यावधिकको समापन गरिनेछ। उता इतर समूहले पनि सोही अवसरमा काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। पूर्वी पदाधिकारीहरूको बैठकले उक्त कार्यक्रम मार्फत राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरेको नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। पार्टी विभाजनको चर्चा चुलिएका बेला डाक्टर महतले भने आफूहरू संवाद र सहमति मार्फत समाधान खोज्न तयार रहेको तर संस्थापन पक्षबाट अपेक्षित पहल नभएको बताएका छन्। यद्यपि तत्काल पार्टी विभाजन गर्ने कुनै तयारी नभएको पनि उनको भनाइ छ। पछिल्ला महिनाहरूमा दुवै पक्षबीच संवाद लगभग छप्प जस्तै बनेको छ। यही कारण नेता कार्यकर्ता माझ कांग्रेस विभाजनको आशंका बढ़दै गएको भए पनि शीर्ष नेताहरूले भने औपचारिक रूपमा विभाजनको सम्भावना अस्वीकार गर्दै आएका छन्। समानान्तर कार्यक्रममा भने पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अझै समाधान उन्मुख भएको नभएको स्पष्ट संकेत गरेको छ।

अब आर्थिक समाचार पोखरा फाइनेंस र समृद्धि फाइनेंस कम्पनी लिमिटेडले शुक्रबारदेखि एकीकृत कारोबार शुरू गरेको छ। आसार 26 गतेदेखि यी दुवै संस्था पोखरा फाइनेंस लिमिटेडको नामबाट संचालनमा आएका छन्। मर्जर प्रक्रिया अघि सकिएपछि दुवै संस्थाले साझा नामबाट वित्तीय सेवा थालेका हुन्। यी दुवै वित्तीय संस्था एक एकको शेयर स्वाप अनुपातमा एक आपसमा गाभिएका हुन्। मर्जर पछि कम्पनीको चुक्ता पुँजी 1,90,14,68,000 रूपियाँ पुगेको छ। यसअघि पोखरा फाइनेन्सको चुक्ता पुँजी 1,25,56,000 रूपियाँ थियो। समृद्धि फाइनेन्सको चुक्ता पुँजी 81,89,11,000 रूपियाँ रहेको थियो। मर्जरपछि फाइनेन्सको पुँजीसँगै व्यवसायको आकार र शाखा सञ्चालन पनि विस्तार भएको छ। एकीकृत संस्थाको सञ्चालक समितिले पनि पूर्णता पाएको छ। फाइनेन्सको शुक्रबार बिहान बसेको बैठकले नयाँ कार्य समिति गठन गरेको समितिको अध्यक्षमा अजय कुमार मिश्र चयन भएका छन्। सात सदस्यीय मनोनित समितिमा समृद्धि फाइनेन्सबाट मिश्रसँगै दुर्गा थापा, दिनेश कुमार बर्तौला र सुदीप घिमिरे रहेका छन्। पोखरा फाइनेन्सका तर्फबाट प्रतीक गुरूङ, एम बहादुर सुरखाली र तिलबहादुर गुरूङ सञ्चालन बनेका छन्। समितिमा दिनेश कुमार बर्तौलाले पद्मोदय प्रालीको प्रतिनिधित्व गरेका छन्। कम्पनीको कार्यकारी प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरूङ नियुक्त भएका छन्। यस्तै संस्थाको कम्पनी सचिवको जिम्मेवारी विनोद राज पौडेलले पाएका छन्। पौडेल हाल पोखरा फाइनेन्समा नायब महाप्रबन्धक पदमा कार्यरत छन्। उनलाई साबिकको पदसँगै सचिवको पद जिम्मेवारी दिएको हो। सञ्चालक समिति गठन र सचिव नियुक्तिको जानकारी नियामक निकायलाई दिइसकेको छ। फाइनेन्सले नेपाल स्टक एक्सचेन्ज, नेप्से, धितोपत्र बोर्ड र कम्पनी र स्टेटको कार्यालयलाई यसबारे सूचित गरेको छ। एकीकृत कारोबारसँगै कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको पुतली सड़कमा रहनेछ। यो काठमाडौँ महानगरपालिका वडा नम्बर 28 स्थित साबिकको समृद्धि फाइनेन्सको कार्यालय हो। मर्जरपछि फाइनेन्सको शाखा सञ्चाल 36 पुगेको छ। संस्थामा कार्यरत कर्मचारीको संख्या करिब 300 पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत पाएको यस संस्थाले अब देशभरका शाखाबाट एकीकृत सेवा दिनेछ। नेपाल राष्ट्र ब्याङ्कको मर्जर र एक्सिभेसन नीतिसँग लाई आत्मसात गर्दै यी दुई कम्पनी एक भएका हुन्। मर्जरपछि संस्थाको वित्तीय अवस्था थप सुदृढ हुने विश्वास लिएको छ। यसबाट सेवाग्राहीलाई थप परिष्कृत र आधुनिक ब्याङ्किङ सेवा प्रदान गर्न सहज हुने संस्थाले जनाएको छ। अब विदेशको समाचार। लोकतान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार आइतबार इबोला प्रकोपमाका कारण मृत्यु हुने मानिसहरूको संख्या 648 जना पुगेको छ भने 1,830 जनाको संक्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएको छ। पछिल्लो तथ्याङ्कमा विगत 24 घण्टामा दर्ता भएको संक्रमण र मृत्युहरू समेत समावेश भएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्री इस्मान्युएल रोजर कोम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तर पूर्वको सोपुर हाटयुलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यसअघि नै डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले दिएको भन्दै दुईदेखि चार गुणा बढ़ी हुन सक्ने चेतावनी दिएको थियो। यता इरान अमेरिका तनावबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका 1 जना अझै बेपत्ता रहेको भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिकै आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवारी ठहराउँदै आगा लागि र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालनमा गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हुर्मज जलमार्ग बन्द गर्ने घोषणा गरेको र खाड़ी क्षेत्रका विभिन्न ठाउँतर्फ क्षेप्रास्त्र र ड्रोन आक्रमण गरिरहेको बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको अन्तरिम समझदारीलाई थप संकटमा पारेको छ। अब खेलकुदको समाचार। विश्वकप फुटबलका शीर्ष चार देशबीच दुई
वटा सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित भएको छ। एकातर्फ स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यस पटकको विश्वकप उपाधि कसले जित्छ भन्ने अर्को धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सी बुधबार मध्यराति हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछ। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डालास र एटलान्टा रंगशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवार्ड केलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् र स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसी यस विश्वकपमा छ खेलमा आठ गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रिने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डिम्बेले पनि आक्रमक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्ष युवा प्रतिभा लामिन यामाल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षक हुनेछन्। यस्तै पछिल्लो दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मेरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीको प्रमुख गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलगम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा दुई गोलसहित प्रतियोगितामा कुल छ गोल गर्दै गोल्डन बुटको दौड़मा आफूलाई पनि बलियो दावेदार बनाएका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। गैराती मध्य र पूर्वी भेगमा केही ठाउँमा ठूलो पारी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सुलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी लगायतका जिल्लामा ठूलो पारी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटिनी नदी रतनपुर जलमापन केन्द्रमा जलस्तर सतर्कता तहत पार गरेको तथा बढ्दो क्रममा रहेको नदी तटीय क्षेत्र र डुबान भइरहेको नै होचा भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका धेरै ठाउँमा मधेस प्रदेश तथा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई कर्णाली प्रदेशका पहाड़ी भेगका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा धारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान छ बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज 213 भानु जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै मोदी खोला कटानले घामरुक घानी सड़क बन्द, बाढ़ीले केही घर र रेस्टुरेन्टमा क्षति, किमरुङ खोलाले झुलुङ्गे पुल बगायो, पोखरामा प्याराग्लाइडिङ उडान सुरक्षित बनाउन प्रहरी सक्रिय, पायलटमा छड्के दाससहित स्वास्थ्य परीक्षण, पोखरामा आकस्मिक प्रदूषण परीक्षण, 40 मध्ये 22 सवारी मापदण्ड विपरीत, रवि र बालेन्द्र बीच लामो भेटवार्ता, सरकारका कामदेखि आत्मदह प्रकरणसम्म गम्भीर छलफल, बीपी स्मृति दिवसमै कांग्रेस दुई धारमा, कांग्रेसभित्र एकताको सन्देश अझ ओझेलमा, पोखरा र समृद्धि फाइनेन्सको एकीकृत कारोबार शुरू, अजय मिश्र अध्यक्ष र प्रकाश किर्मी सीईओ, कंगोमा इबोला संक्रमण तीव्र, 348 जनाको मृत्यु, र फुटबल समर्थकहरूको ध्यान विश्वकपको सेमी फाइनल खेलतर्फ, स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साहित। रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको वेब एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। संसार भेटिङ अहिले 9 बजे खबरसँग आउँछ। सफलताको पाइलामा अब के भन्नु सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4
5: मेगाहर्ज।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको, पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-57-9915।
16: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
17: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउ।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
20: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
21: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98 4 60 59 581,
22: 98 1 65 15 475।
24: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मैं गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु होला
5: मिली जुली सबै सुनौ सत्संग।

0: एक दिन कछुवाहरू एउटा पारिवारिक पिकनिक गए। उनीहरूले मिठो मिठो खानेकुराहरू तयार गरे अनि जुसहरू ड्रिंक्सहरू पनि तयार गरे। ओछ्याउनका लागि बस्नका लागि कम्बल पनि लिए र पिकनिकका लागि चाहिने सबै सामान मिलाएर प्याक गरे बक्समा। त्यसपछि उनीहरू निस्किए र पिकनिकका लागि एउटा राम्रो ठाउँको खोजी गर्दै गर्दै उनीहरू हिँड्न लागे। कछुवा हुनुको नाताले उनीहरू बिस्तारै बिस्तारै हिँडिरहेका थिए, त्यसैले उपयुक्त राम्रो ठाउँ खोज्नका लागि चाहिँ केही समय लाग्यो। जब उनीहरूले राम्रो ठाउँ भेटाए नि उनीहरू पिकनिकको तयारी गर्न लागे। उनीहरूले कम्बल ओछ्याए, आफूले लगेका खानेकुराहरू अनि जुसहरू ड्रिंक्सहरू निकाले। ला, मैले त त्यो बोतल खोल्ने ओपनर नै ल्याउने बिर्सेछु, कछुवाहरूकी आमाले चिन्तित हुँदै भनिन्। बाबु, तिमी घर गएर त्यो ओपनर लिएर आउँछौ, उनले आफ्नो जेठो छोरोसँग भनिन्। अह, म त्यो ल्याउन फर्केर जान्न, उनको जेठो छोराले कराएर भन्यो। किन नजाने, आमाले सोधिन्। यदि म गए भने उसले मेरो सबै खानेकुरा खाइदिन्छ नि त, उसले आफ्नो सानो भाइतिर इसारा गर्दै भन्यो। म छु नि, म तिमीलाई यकिनका साथ भन्छु, म तिमीलाई बाचा गरेर भन्छु, उसले तिम्रो खानेकुरा खाँदैन, आमाले उसलाई आश्वासन दिँदै भनिन्। यो बहस केही बेरसम्म चलिरह्यो। अन्तत जेठो छोरो बोतल ओपनर लिन जानका लागि राजी भयो र ऊ घरको बाटो लाग्यो। एक साता बित्यो, त्यो जेठो कछुवा छोरो बोतल ओपनर लिएर फर्किएन। यता सानो कछुवा भोकले रन्थनिसकेको थियो। आमा, के तपाईँलाई लाग्छ दाई साँच्चै नै फर्केर आउनुहुन्छ? मलाई त एकदमै भोक लागिसकेको छ, त्यो स्यान्डविच खाइदिउ, उसले आफ्नो ठुलदाईको खानेकुरातिर इसारा गर्दै भन्यो। एकैछिन हामी कुर्नु पर्छ बाबु, आमा कछुवाले भनिन्। दुई दिन अझै प्रतीक्षामै बित्यो। सानो कछुवा भोकले बेहाल भइसकेको थियो। उसले फेरि सोध्यो, म भोकले मर्न लागिसके आमा, अब त्यो खानेकुरा खाइदिउ भने। ठिक छ, तिम्रो दाई गएको धेरै समय भइसक्यो, आएन, जाऊ दाईको खानेकुरा खाइदेऊ छोरा, बुवा कछुवाले भने। त्यो सानो कछुवाले उसको खानेकुरा लियो र खान मात्रै के ठिक्क परेको थियो, त्यो ठूलो कछुवा नजिकैको रुखको पछाडिबाट फुत्त बाहिर निस्केर कुद्दै आएर भने, मलाई थाहा थियो, मैले यो कुरा पहिले नै बुझेको थिएँ, तिमीहरूले मेरो खानेकुरा खानै लागिरहेका थियौ, होइन? जहाँ ऊ यतिका दिनदेखि लुकेर बसेको थियो। आजको संसार पनि यही अवस्थामा छ। मान्छे बीच, देशहरू बीच यति धेरै मतभेद छ, यति अविश्वास छ, सबैले एक अर्कालाई होच्याउने होडबाजीमा आफ्नो सारा शक्ति लगाएका छन्। जो मानवताका लागि जरूरी छ ती कामहरू नगरी मान्छेहरू एक अर्काको विश्वास तोड्नका लागि पछि परिरहेका छन्। आफ्नो सम्पूर्ण शक्तिका साथ एकजुट भएर मानवताको वास्तविक समस्याहरू सुल्झाउनको साटो हामी एक अर्कालाई औल्याउनमा लागिरहेका छौं। मान्छेको आफ्नो स्वार्थ, आफ्नो विवाद मानवता भन्दा कति बढी महत्वपूर्ण भएको छ। मैले आफ्नो जीवन आफू भित्रको शान्तितिर इशारा गर्नमा लगाएको छु। शान्ति जुन हामी सबैले अनुभूत गर्न जरुरी छ, किनकि यही नै एक मूल तत्व हो जसको कमी हाम्रो जीवनमा छ। हामी बाँकी सबै कुरामा धेरै राम्रो छौ। हामीले चन्द्रमामा आफ्नो रकेट पठाएका छौं, हामीले सानो भन्दा सानो उत्कृष्ट मोबाइल फोन बनाएका छौं, नगद रूपैयाँ भन्दा बेग्लै हामी केवल सानो प्लास्टिकको कार्डले हजारौं लाखौंको किनबेच गरिरहेका छौं। टेक्नोलोजीमा हामीले यति धेरै प्रगति गरेका छौं, तर हामी भित्रको शान्ति र मानवको गरिमा, मानवको प्रतिष्ठामा कुनै प्रगति भएको छैन। हामी सबैले पहिला आफू भित्रको विवेक विकसित गर्नुपर्ने आवश्यकता छ र फेरि हामीले सचेत भएर मानवताको जागरूकता बढ़ाउनमा जे पनि गर्न सक्छौ गरौं, ताकि हामी सबै एकै साथ मिलेर त्यस समस्यालाई समाधान गर्न सकौ जुन हाम्रो नजिकै छ।
1: स्वयंको आवाजलाई सुन्नुहोस्।
2: हम अपने असली स्वरूप को भूल जाते हैं। हम इस संसार की दिक्कतों को देख करके अपने असली स्वभाव को भूल जाते हैं।
3: यो जीवनमा हामी फरक फरक तरिकाले मेहनत गरिरहन्छौं। हामी ससाना हुँदाखेरि आमा बुवाले हामीलाई भन्ने गर्नुहुन्थ्यो, पढ़ाई लेखाईमा ध्यान देऊ, मेहनत गर, ठूलो भएपछि तिमीले राम्रो जागिर पाउनेछौ, त्यसपछि तिम्रो जीवन आनन्दले बित्नेछ। त्यसपछि हामी कोशिश पनि गर्छौं, स्नातक उपाधि पनि लिन्छौं, जागिर पनि पाइन्छ, परिवार पनि हुन्छ, तथापि यी सारा कुराहरू भए पश्चात पनि मानिस आफूभित्र एउटा शून्यताको अनुभूति गरिरहन्छ। किन? के यो सूत्र गलत हो त? यदि यो सूत्र नै गलत हो भने त्यो अर्कै कुरा हो, तर यदि यो सूत्र सही हो भने किन मानिसहरूले आफ्नो जीवनमा शून्यताको महसुस गर्छन्? यो मैले सोधिरहेको प्रश्नलाई तपाईँले बुझ्नुभयो? तपाईँले यो प्रश्नलाई बुझ्नुभयो जुन म सोधिरहेको छु? किनभने मानिसहरूले यही प्रश्नलाई विभिन्न तरिकाले सोध्ने गर्दछन्। त्यो के हो भने मेरो जीवनको उद्देश्य के हो, अर्थात मेरो जीवनको उद्देश्य के हो भनेर किन प्रश्न सोधिरहेका हुन्छन्। यो प्रश्न सोध्नुको कारण के हो भने उहाँहरूलाई लाग्छ गाड़ी जहाँ जानुपर्ने हो त्यहाँ गइरहेको छैन। एउटा भजन छ, बेला अमृत गया आलसी सो रहा वन अभागा, साथी सारे जगे तू न जागा, झोलियां भर रहे भाग्य वाले लाखों पतितों ने जीवन संभारा, रंक राजा बने प्रभु रस में सने कष्ट भागा, साथी सारे जगे तू न जगा। यहां ब्युझने बारे में कुरा भइरहेको छ। ब्युझनु पर्छ। ब्युझनुको अर्थ के हो? के तपाई सुतिरहनु भएको छ र? अर्को कुरा, पर्दा खोलिदिनुहोस्, तपाईले हेर्न चाहनु भएको दृश्य हेर्न पाउनुहुनेछ। पर्दा खोल्ने? कहाँ छ पर्दा? के आवश्यकता छ? कस्तो पर्दा? मानिस किन अभागी बन्यो? कसरी अभागी बन्न पुग्यो?

मेरो कुरा सुन्नुहोस्, एउटा पर्दा छ, त्यो अज्ञानताको पर्दा हो, त्यो अज्ञानताको पर्दा हो। त्यस पर्दाका कारणले वास्तविकतालाई देख्न सकिरहेका छैनौं। यसको अर्थ पर्दाले वास्तविक चीजलाई बनाउँछ भन्ने चाहिँ होइन, पर्दाले वास्तविकताको निर्माण गर्दैन, पर्दाले वास्तविकतालाई छेकिदिन्छ। पर्दालाई हटाएपछि वास्तविक चीजको दर्शन हुन्छ, वास्तविक चीजको अनुभव गर्न सक्नुहुन्छ। पर्दाको अर्थ यही हो। अभागी को हो त? आफ्नो भाग्यसम्म पुग्न नसक्ने व्यक्ति हो, आफ्नो भाग्यसम्म पुग्न नसक्ने व्यक्ति हो। यसको अर्थ उसको भाग्य नै छैन भन्ने होइन, होइन, उसको भाग्य त छ र उसको भाग्य राम्रो छ, तथापि ऊ आफ्नो भाग्यसम्म पुग्न सकिरहेको छैन। अभागी, यसको अर्थ त के भयो भने शान्ति त छ, पर्दा पछाडि छ, अनि तपाईँले पर्दा खोल्नु आवश्यक छ। यति भएर पनि शान्ति छ या छैन भन्ने कुरा त पछि मात्रै आउँछ। सबभन्दा पहिला तपाईँ र शान्तिको कस्तो सम्बन्ध छ, तपाईँ र आनन्दको कस्तो सम्बन्ध छ त म उदाहरण दिन चाहन्छु। संसारको हालत यस्तै भइरहेको छ, तपाईँलाई भोक लागेको छ, आफ्नो जीवनमा कहिले भोकको अनुभव गर्नुभएको छ? यहाँ कतिपय यस्ता पनि मानिसहरू बस्नु भएको छ जसलाई खान पिनमा कहिल्यै कुनै कमी छैन, कहिल्यै कुनै कमी छैन। मैले ठिक भने? राम्रो व्यापार छ, घरमा तीन पटक मजासँग खाना पाक्न सक्छ, बिहानको खाजा, दिउँसोको खाना र रातको खाना एकदमै सहज रूपमा प्राप्त हुन्छ, अनि बीच बीचमा चिया सियाको प्रबन्ध त भइहाल्छ। म ठिक भन्दैछु? त्यस्ता मानिससँग मेरो एउटा प्रश्न छ, के तपाईँलाई भोकै लाग्दैन त? किन? खानेकुरा सबै थोक भएर पनि फेरि भोक किन लाग्छ? यो भोकले तपाईँको पैसासँग कुनै सम्बन्ध राख्दैन, भोकले तपाईँको पेटसँग सम्बन्ध राख्छ, पैसासँग होइन, तपाईँको रेफ्रिजरेटरसँग होइन, तपाईँको माइक्रोवेभसँग होइन। बुझ्नुपर्ने कुरा छ कि तपाईँलाई त्यो भोक लागिरहनेछ, पहिला त अलिकति मात्रै लाग्छ, फेरि अलिकति बढी, फेरि अलिकति बढी, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ। त्यसपछि त यति धेरै भोक लाग्न थाल्छ, त्यसपछि तपाईँ व्याकुल हुनुहुनेछ। किन? तपाईसँग कति ठूलो फ्रिज छ भन्ने कुराका बारेमा तपाईँको पेटलाई थाहा छैन त? त्यो रेफ्रिजरेटरमा साग सब्जी राखिएको हुन्छ, तपाईँसँग बट्टा होला, त्यहाँ मसला होला, खुर्सानी होला, नुन होला, जिरा होला, पकाउनका लागि सबै सामग्री होला, गरम मसला होला। जबसम्म तपाईँको पेटमा खाना पुग्दैन तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन। मेरो कुरा बुझ्नुभयो? जबसम्म त्यो खाना तपाईँ भित्र पुग्दैन तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन, कुनै सम्बन्ध रहँदैन, तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन। मेरो कुरा बुझ्नुहोस्, जबसम्म त्यो खाना तपाईँ भित्र पुग्दैन तबसम्म केही पनि हुँदैन, चाहे आफ्नै अघि खाना भए पनि त्यसलाई ग्रहण नगरेसम्म, जबसम्म तपाईँले त्यसलाई खानुहुन्न तबसम्म भोक लागिरहन्छ। पानी पिउने कुरामा यस्तै हुन्छ, कतिजनाले आफूसँग पानीको बोतल पनि ल्याउनु भएको होला, के तपाईँको शरीरलाई तपाईँलाई तिर्खा लगाउनु हुँदैन भन्ने कुरा थाहा छैन? किनभने पानीको बोतल त तपाईँसँगै छ, अर्थात तिर्खा किन लाग्छ? किन तिर्खा लाग्नु पर्थ्यो त? तिर्खाले आफ्नो समय किन खेर फाल्नु पर्थ्यो र? त्यसैले तिर्खा र तपाईँको बोतल बीचमा कुनै पनि सम्बन्ध हुँदैन। जबसम्म त्यो पानी तपाईँ भित्रसम्म जाँदैन
तबसम्म तपाईंको तिर्खा मेटिदैन।

0: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
0: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा।
4: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
4: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
6: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565 3394।
7: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
8: हेलो,
9: हजुर सन्चै, कस्तो छ हजुरलाई?
10: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
8: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
10: त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र थ्री कम्प्लेक्सको बिचमा।
11: फोन नम्बर 061-587-915।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कति बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: जन्मदिनमा फजुल खर्च गरेर एउटा केक काट्नुभन्दा बिरुवा रोप्नु प्रभावकारी मानिन्छ, त्यसैले आफ्नो जन्मदिनसँगै एउटा बिरुवालाई पनि नयाँ जीवन दिउ। जनहितका लागि रेडियो सफलता पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
13: आयो है मासु ताजा ताजा मासु दोस्त

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: ए सुरज, तँ त के हो यत्रो पढेर पनि घरबारीमा काम गरेर बस्ने?
3: के गर्ने त निरोज, आफ्नो घरमा काम गर्दैमा सानो भइदैन क्या रे?
2: ए सुरज, आफू त विदेश गइन्छ, विदेश गएपछि सानै अर्को।
3: ओहो निरोज, तँ त यत्रो पढेर आफ्नो स्वदेशमा केही गर्नुपर्छ भन्ने छैन है? म त हेर, विदेशमा गएर अरूको दास बनेर काम गर्नुभन्दा स्वदेशमै गर्वको साथ काम गर्छु।
4: विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै बगाऊ। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
5: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
6: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
5: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
7: तपाईँ बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ। किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नुहोला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नुहोला। सामानको मूल्य पहिल्यै सोधेर मात्र पैसा दिनुहोला, र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नुहोला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
8: मठ मन्दिर,
9: गुरुकुल,
8: चैत्य गुम्बा
9: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
8: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
9: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
10: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
10: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: आकिलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161 62983, 98562 58555। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
13: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
14: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
13: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीक गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
7: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
15: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
16: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
15: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
17: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
18: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साच्चै जने एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशात्मक रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासङ्घले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ शिक्षा क्षेत्रको विषयमा, शिक्षा नीति, निजी शिक्षाको भूमिका, त्यो सँगसँगै विद्यार्थी पलायन भइरहेका अवस्थाहरू र अहिले पछिल्लो समयमा एआई प्रविधिसँग शिक्षा कसरी जोडिएको छ र रोजगारमुखी शिक्षा तथा हिसानको भावी योजनाको विषयमा छलफल गर्नेछौ। त्यो सँगसँगै अहिले पछिल्लो समयमा सरकारले निजी शैक्षिक संस्थाबाट लिने जुन प्रस्तावित 3% शिक्षा समानता शुल्क, यो विषयमा पनि हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, शिक्षा क्षेत्रमा लामो समयदेखिको योगदान छ आदरणीय डोलराज सरसँग आज हामीसँग हुनुहुन्छ। डोलराज पाण्डे सर, उहाँसँगको कुराकानी लिएर आएका छौँ। सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर, यो पछिल्लो समयमा नेपालमा निजी शिक्षाको वर्तमान अवस्थालाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अहिले नेपालमा निजी शिक्षा चाहिँ एउटा शिक्षा आर्जन गर्ने क्षेत्रको एउटा अभिन्न अङ्ग बनिसकेको छ। अभिभावकहरूको रोजाई निजी शिक्षा भएको हुनाले नै अहिले निजी शिक्षालयहरू सञ्चालनमा आएका हुन्। मूलत पहिला त सबै सामुदायिक विद्यालयहरू नै थिए र सरकारले चाहिँ 36 साल पछाडि जब चाहिँ सामुदायिक विद्यालयहरू मार्फत शिक्षा प्रदान गर्ने क्रममा सरकारको लगानीको कारणले चाहिँ जब सरकारले त्यसलाई चाहिँ व्यवस्थित गर्न नसक्ने स्थिति आयो र निजीलाई आह्वान गरेको हुनाले निजी आएका हुन्। यसरी आएपछि निजीले आफ्नो एउटा परिश्रमबाट, व्यवस्थापकीय कुशलताबाट राम्रो शिक्षा चाहिँ प्रदान गरेर अभिभावकलाई, विद्यार्थीलाई सन्तुष्ट बनाएर अगाडि जाने क्रममा अहिले चाहिँ निजी शिक्षा चाहिँ निकै एउटा प्रभावकारी रूपमा अगाडि बढ़िरहेको छ र यो अहिले भनौँ न अब दुर्गम क्षेत्रहरूमा समेत, पहिला यो विभिन्न शहर केन्द्रमा मात्रै थियो, यो विस्तार हुँदै अहिले पूर्वदेखि पश्चिमसम्म एक दुई जिल्ला बाहेक सबै जिल्लामा निजी विद्यालयहरू स्थापना भइसकेका छन्। त्यसरी निजी विद्यालयहरू चाहिँ अभिभावक र विद्यार्थीको एउटा रोजाइको केन्द्रको रूपमा सञ्चालनमा छन् अहिले।
0: अभिभावक र विद्यार्थीको केन्द्रको रूपमा सञ्चालनमा भएको त त्यो हामीले देखिरहेका छौँ, किनभने होइन सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानेले पनि देखाउँछ। तर सर, पछिल्लो समयमा जुन खालको आत्मनिर्भर शिक्षा थियो सामुदायिक विद्यालयमा, जुन खालको स्वदेश नै बस्ने खालको अवस्था थियो, अहिले तपाईँहरूलाई आरोप पनि छ नि त, जब निजी विद्यालयहरू यसरी खुल्दै गए, विद्यार्थी संख्या बढ्दै जान थाल्यो, पढ्दै गए, विद्यार्थी विदेश हिँड्ने पलायन हुन थाले भन्ने खालको आरोप छन्।
1: अब त्यो आरोप चाहिँ छ यो समाजमा, वास्तवमा वास्तविकता त्यस्तो होइन। वास्तविकता के हो भने विगतमा शिक्षा प्रणाली पुरानो परम्परामा आधारित थियो, पछाडि पाठ्यक्रमहरू पनि परिवर्तन हुँदै आयो, विश्व यति छिटो रफ्तारमा विकसित भयो कि नयाँ नयाँ प्रविधिको विकास हुँदै गयो, यो विकासक्रमले ग्लोबलाइजेसनको युग लिएर आयो विश्वव्यापीकरण। अब चाहिँ पहिला चाहिँ शिक्षा आर्जन गरिसकेपछि नेपालीहरूले प्रायः नेपालमै रोजगारी खोज्ने र छिटफुट मात्रै बाहिर जाने कुरा हुन्थ्यो भने अहिले त्यस्तो स्थिति चाहिँ रहेन। यो संसार नै एउटा साँगुरिएको हुनाले जुन देशको व्यक्ति जहाँ पनि जान सक्ने भयो, त्यस अर्थमा अब बाहिर जानको लागि चाहिँ आइएलटीएस टोफल लगाएको चाहिँ एउटा इङ्ग्लिसको भाषा कक्षा तयारी गर्नुपर्ने भएको हुनाले निजी विद्यालयमा इङ्ग्लिस मिडियममा पढाउने भएको कारणले निजी विद्यालयबाट उत्पादित विद्यार्थीहरूलाई त्यो पास गर्न सजिलो भयो। त्यसरी निजीबाट जान सुरुवात भएको त हो, तर अहिलेको वर्तमान अवस्थामा अब चाहिँ सामुदायिक विद्यालयहरूमा पनि सबै इङ्ग्लिस मिडियममा पढाइ हुन थाले, अब त्यहाँ पनि चाहिँ निजीका सिकाइहरू भनौँ न अब टाई साई लगाउनेदेखि लिएर सारा कुराहरू त्यही ढङ्गले चाहिँ जान थाले र सिकाइको माध्यम चाहिँ इङ्ग्लिस भएको हुनाले अहिलेको वर्तमानको हामीले तथ्याङ्क हेऱ्यौँ भने बाहिर जाने विद्यार्थीहरू निजी र सामुदायिकका चाहिँ लगभग बराबरै होलान्, निजीका मात्र जाने छैनन् अहिले सामुदायिक उत्पादन पनि उत्तिकै बाहिर भइरहेको छ
0: भनेपछि अहिले विद्यार्थीहरूलाई यहाँ रोक्न सक्ने अवस्था छैन
1: विद्यार्थीहरूलाई रोक्न अब गाह्रो भइरहेको छ किनभने यहाँ अवसर छैन हरेक विद्यार्थीले हरेक अभिभावकले चाहिँ अवसर खोज्छ अब बाहिर गएपछि कमाउँदै पढ्दैको अवस्था छ अब पढ्दै कमाउँदै गर्ने अब अवसर यहाँ चाहिँ छैन बाह्र कक्षा पास गरेपछि अब ऋण गरेर ठुलो लगानी गरेर विद्यार्थी बाहिर जान्छन् र आफू जाँदाखेरि लागेको खर्च उनीहरूले एक दुई वर्षमा पढ्दै कमाउँदै गरेर चाहिँ घरमा पढाइसकेका हुन्छ अनि त्यसपछि ऊ कमाइको उसको बचत हुन्छ त्यो बचत उसले पठाउन थाल्छ हुँदै जाँदा उसले त्यही मास्टर डिग्री गर्छ पिएचडी गर्छ अनि पैसा कमाएर घर पनि पठाउँछ त्यसमाले उसले यो अपर्च्युनिटी कहाँ छ त्यतातिर चाहिँ जनशक्ति फ्लो हुने होइन अहिले चाहिँ विद्यार्थीको मात्रै कुरा नगरौँ त पहिला पहिला चाहिँ बिस तिस वर्ष अगाडितिर चाहिँ तिस पैँतिस वर्ष अगाडितिरको अवस्था कस्तो थियो तिस चालिस वर्ष अगाडि भने नेपालका चाहिँ नागरिकहरू रोजगारी नेपालमा चाहिँ कमजोर हुँदाखेरि जाने मूल गन्तव्य भनेको भारत थियो पुरै भारतमा नेपालीहरू रोजगारीका लागि जान्थे सानातिना रोजगारीहरू गर्थे भारतको रोजगारीभन्दा महत्त्वपूर्ण राम्रो राम्रो स्यालेरी पाइने चाहिँ जब खाडी मुलुक भयो मान्छेको प्रवाह चाहिँ खाडी मुलुकतिर गयो मलेसिया भयो मलेसियातिर गयो अब यो ढङ्गले अब चाहिँ जापान भयो जापानतिर गयो त्यसकारण कोरियामा चाहिँ अहिले इपिएस सिस्टमहरू सरकारले व्यवस्था गर्यो कोरिया गयो हुँदाहुँदै अहिले नेपालीहरू नभएको ठाउँै छैन अहिले युरोपका धेरै देशहरूमा पनि नेपालीहरू चाहिँ पुगिसकेका छन् किनभने त्यो अपर्च्युनिटी खोज्दै चाहिँ अहिले संसारमा जो जहाँ पनि पुग्न सक्छ त्यो यो समयले ल्याएको कुरा हो यो प्रविधिले ल्याएको कुरा हो विकासले लिएर आएको कुरा हो अहिलेको चाहिँ विज्ञान र प्रविधिको विकास यस्तो तीव्र गतिले गयो कि अब हाम्रै जीवनकालमा हेर्दा हेर्दै हिजो हामी लगभग एकदम पिछडिएको अवस्थामा थियौँ भने अहिले चाहिँ यो कहाँ पुग्यो त्यसकारण यो समयले अहिले संसारलाई साङ्ग्रोलाउँदाखेरि यो चाहिँ जहाँ अपर्च्युनिटी छ त्यहाँ चाहिँ फ्लो हुन्छ त्यो फ्लो विद्यार्थीमा पनि भयो अरूमा पनि भयो
0: हजुर यो मुख्य कारण चाहिँ के हो सर विद्यार्थी विदेश हुनेको मुख्य क्रम बढेको बढी छ यो मुख्य कारण
1: मुख्य कारण भनेकै मैले अहिले भने यो अवसर यहाँ नभएरै हो अवसर नभएरै हो अब बाहिर धेरै अवसर छ अब उनीहरूले पढ्न पनि पाए कमाउन पनि पाए यहाँ अवसर भएन होइन यहाँ अवसरमा सीमितता भयो ब्याचलर पढ्नको लागि एउटा अभिभावकले ठुलो लगानी गर्न पर्यो बच्चाबाट कमाइ चाहिँ हुने भएन मास्टर पढ्नको लागि खुरुखुरु लगानी गर्न पर्यो आमदानीका क्षेत्रहरू नेपालमा खुम्चिँदै गए त्यसकारण चाहिँ यो अवसरको खोजीमा यसरी विद्यार्थीहरू बाहिर जान थाले एउटा कुरा अर्को चाहिँ के हुन थाल्यो भने यहाँ केही गर्छु भन्ने एउटा जाँगर र वातावरण बनाउने कुरा पनि राज्य पक्षबाट भएन दोस्रो कुरा यो पनि छ सबै जान चाहन्थेनन् होला यहाँ चाहिँ राज्य पक्षले एउटा वातावरण बनाइदियो भने सरकारले एउटा वातावरण बनाइदियो भने कतिपय चाहिँ म त यहीँ काम गर्छु भन्ने भावनाको जागरण पनि हुन्थ्यो होला अब त्यो वातावरण पनि भएन विगतमा धेरै वर्षदेखि त्यो अवसर चाहिँ यहाँ चाहिँ विद्यार्थीहरूले पाएनन् अनि हुँदै गयो कस्तो भने एउटा साथी विदेश गयो भने उसको चाहिँ साथीलाई पनि जानुपर्ने वल्लो घरको गयो भने पल्लो घरको जानुपर्ने नत्र चाहिँ लघुतावास महसुस हुने एउटा प्रेस्टिज इस्यु प्रतिष्ठाको विषय पनि बनिसक्यो फलनाको छोरा उहाँ छ अस्ट्रेलिया छ अब मेरो छोरा पनि गइदिए हुन्थ्यो मेरो छोरी पनि गइदिए हुन्थ्यो होइन अब फलानाको छोरी उहाँ अमेरिका छ मेरो छोरी पनि युरोप गइदिए हुन्थ्यो अमेरिका गइदिए हुन्थ्यो यो चाहिँ एउटा सामाजिक प्रतिष्ठाको विषय बन्दै गयो ननानीलाई लघुतावासको अनुभव पनि हुँदै गयो राज्यले त्यो यहाँको वातावरण पनि निर्माण गर्न सकेन यो कारण यी धेरै कारणहरूले र उनीहरूले अवसर पनि पाए यो कारणले नै अहिले विद्यार्थीहरू बाहिर नै क्रम निकै बढिरहेको छ
0: भनेपछि सर यहाँ विभिन्न अवसरकै कारणले रोजगारी नपाएकै कारणले गइरहेछन् हामी कहाँ भनेपछि नेपालमै गुणस्तरीय उच्च शिक्षा नभएर चाहिँ होइन
1: म त्यो भन्ने गर्दिनँ यहाँ चाहिँ त्यो कुराहरू आउने गर्छ विभिन्न भेला गोष्ठीहरूमा विश्वविद्यालयहरूमा करिकुलम चेन्ज गर्नु पर्यो के गर्नु पर्यो विदेश जस्तो ल्याउनु पर्यो भन्ने कुरा छ विश्वविद्यालयको चाहिँ पाठ्यक्रमको कमजोरीले हो भन्ने मलाई लाग्दैन होइन यहाँ पनि अब धेरै विषयहरू आइरहेछन् अहिले यहीँ गण्डकी युनिभर्सिटीमा चाहिँ एआईको पढाइ हुन थालिसक्यो होइन भनेपछि अब विभिन्न उत्कृष्ट विश्वविद्यालयहरू नेपालमा स्थापित भएका छन् सञ्चालनमा भएका छन् विश्वविद्यालयको संख्या पनि बढेका छ अब त्यो हुँदाहुँदै पनि यहाँको शिक्षाको विश्वविद्यालयको शिक्षाको गुणस्तर कमजोर भएर राम्रो गुणस्तर खोज्नका लागि भएर विद्यार्थी बाहिर गएको चाहिँ होइन यहाँ त अहिले धेरै विषय पढाइ हुन थाल्यो सबै यहाँ पढ्न पाइने भयो होइन राम्रै पढाइ पनि छ तर नियमित लगानी गर्नुपर्छ आमदानीको स्रोत चाहियो त्यो समस्या देखियो
0: हजुर अहिले चाहिँ सरकारले निजी विद्यालय तथा कलेजको शुल्कमा चाहिँ 3% समता शुल्क लगाउने जुन निर्णय गरेको छ सर यसलाई चाहिँ कसरी हेरेको छ स्थानले
1: अब यो निजी विद्यालयहरूलाई लगाएको होइन यो अभिभावकलाई लगाएको हो त्यसकारण यो अलिकति बुझाइ पनि चाहिँ अझै स्पष्ट भएको छैन अभिभावकसम्म पुगेको छैन जस्तो लाग्छ यो विगतमा पनि के थियो भने 65 सालमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि 5% शिक्षा सेवा शुल्कको नाममा 5% चाहिँ उहाँले अभिभावकलाई लगाउनु भएको थियो अब त्यो 5% लगाउँदाखेरि चाहिँ बिलगिजक जारी गरेर अभिभावकसँग लिनु भनेर चाहिँ निर्देशिका बनाएर चाहिँ स्कुल स्कुलमा पठाइयो तर उहाँले भाषण गर्दै हिँड्दाखेरि यो त स्कुलले तिर्ने हो अभिभावकलाई होइन किनभने समाजबाट विरोध हुँदाखेरि यो स्कुलले तिर्ने हो भनेर बाहिर भाषणमा प्रचारमा त्यो कुरा आयो तर चाहिँ कानुनले चाहिँ अभिभावकलाई 3% चाहिँ उनीहरूले तिर्ने शिक्षण शुल्कमा भन्ने थियो त्यति बेला अनि त्यो पछि गएर त्यसमा निकै विरोध भयो देशव्यापी रूपमा अब प्याक्सन एन प्याक्सन हिसान निजी क्षेत्रका शिक्षालयहरू मिलेर त्यो आन्दोलन पनि गरे देशव्यापी रूपमा त्यो भएपछि पछि गएर त्यो चाहिँ 1% झर्यो सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा अनि त्यो 1% पनि जाड होइन भनेपछि त्यो चाहिँ पछि गएर चाहिँ त्यो 1% पनि हटाइयो त्यसलाई अहिले 3% समता शुल्कको रूपमा लगाइएको छ अब त्यो अहिले लगाएको त कस्तो छ भन्नुहोला भने अभिभावकले तिर्ने सम्पूर्ण शुल्कको 3% भन्नुको अर्थ बस चढे पनि बसको पनि 3% तिर्नु पर्यो खाजा खाएको पनि तिर्नु पर्यो एउटा नर्सरीको बच्चाले पिउने दुधमा पनि सरकारले 3% ट्याक्स लियो उसले चाहिँ खाने जाउलोमा पनि उसले चाहिँ लियो होइन त्यसमा विद्यार्थीले खाने हरेक खाजा हरेक कुराहरूमा चाहिँ यो लाग्यो होइन अब त्यसकारण यो त्यति जायज हुँदै होइन किनभने नेपालको संविधानले विद्यार्थीहरूलाई चाहिँ कसरी चाहिँ राम्रो बनाउने कसरी चाहिँ निशुल्क शिक्षा दिने भन्ने कुरा एकातिर चाहिँ छ भने शिक्षामा शिक्षालयहरूले कर त तिरिरहेछन् होइन निजी शिक्षण संस्थाहरूले विभिन्न खालका ट्याक्स तिरिरहेछन् मुनाफामा 25% तिरिरहेछन् 10% छात्रवृत्ति भएर ठुलो ट्याक्स त्यो पनि किसिमको ट्याक्स हो त्यो तिरिरहेछन् अब चाहिँ सम्पत्ति करको रूपमा पनि तिरेका छन् फोर्मुला करको रूपमा तिरेका छन् अब देखि लिएर व्यवसाय दर्ता कर तिरेका छन् धेरैतिर चाहिँ करै करको भार चाहिँ सबैतिर छँदैछ त्यसमाथि चाहिँ अहिले निजी विद्यालय चाहिँ एउटा बिचौलियाको रूपमा अभिभावकको सँग चाहिँ पैसा उठाइदिएर राज्यलाई बुझाइदिने होइन 3% चाहिँ उठाइदिएर राज्यलाई बुझाइदिने त्यो हरेक विषयवस्तुमा लाग्ने कर यो पटक्कै जायज देखिँदैन यो चाहिँ सर्वत्र चाहिँ यो जायज होइन भन्ने कुरो सदनमा पनि उठेको छ अहिले विभिन्न क्षेत्रमा उठेको छ शिक्षामा मात्र होइन स्वास्थ्यमा पनि लगाइएको छ अहिले बिरामीहरू चाहिँ गएर प्रभावित भएका छन् सामुदायिक सरकारी अस्पतालहरूमा भिड बढेको छ तपेर नसक्ने अवस्था भएको छ उपचार पाउन गाह्रो भइरहेछ त्यसो भएर यसले चाहिँ यसले समाजमा राम्रो प्रभाव चाहिँ छोड्दैन भन्ने हामीलाई लागेको छ त्यस कारण यो हटाउनुपर्छ भन्ने मान्यता लिएर हामीले चाहिँ आवाज उठाइरहेका छौँ
0: हजुर अहिले यो आवाज उठाइराख्नु भएको छ भनिहाल्नुभयो होइन यो निर्णयको सम्बन्धमा सरकारसँग केही वार्ता संवाद केही भएको छ कि छैन
1: वार्ता संवाद पनि भएको छ विभिन्न शिक्षा मन्त्रालय अर्थ मन्त्रालय मा चाहिँ कुराकानीहरू पनि भएको छ शिक्षा मन्त्री अर्थमन्त्रीहरूसँग पनि सरकारसँगको संवादका कुरा पनि अगाडि बढेका छन् सकेसम्म यो संवादले नै यसलाई टुङ्गो लगाउनुपर्छ भनेर चाहिँ यो कुरा बुझाएर नै यसलाई चाहिँ हटाउनुपर्छ यो जायज होइन भन्ने ढङ्गले निजी शिक्षालयका संघ संस्थाहरू हामी लागि परेका छौँ
0: हजुर यो अहिले जसरी यसरी विभिन्न समयमा विभिन्न खालको करहरू लिइराख्नुहुन्छ, तर जहिले पनि हामीले भन्ने गर्छौँ कि अभिभावकलाई लगाइएको भनेर त्यो शिक्षा क्षेत्रले अथवा विद्यालयले तिर्न सक्दैन र अभिभावकहरूलाई राहत दिनको लागि
1: मैले अघि भनिसकेँ विद्यालयले तिर्ने कुरा धेरै तिरेको छ होइन। त्यो 10% छात्रवृत्ति दिने भनेको त त्यो त ठुलो धनराशिको कर हो, त्यो ठुलो धनराशिको कर हो, त्यो चाहिँ विद्यालयले बेहोरेको छ। त्यो छात्रवृत्ति राज्यले दिएको होइन, त्यो चाहिँ विद्यालयहरूले स्वयं दिएको हो। कतिपय ठाउँमा भ्रम पनि पारिया छ होइन, औ काठमाडौँमा त अझै चाहिँ अहिलेको प्रधानमन्त्रीज्यू मेयर हुँदाखेरि चाहिँ मेयरले दिएको छात्रवृत्ति भन्ने पनि चाहिँ हल्ला बनाइयो, तर त्यो सामाजिक सञ्जालमा प्रचार गरे मात्र हुँदैन। यो छात्रवृत्ति विशुद्ध निजी विद्यालयले दिएको छ, निजी शिक्षण संस्थाहरूले दिएका छन्। त्यसकारण अब ठुलो कर उनीहरूमाथि छ भने अब थर चाहिँ 3% चाहिँ त्यो चाहिँ समग्र शुल्कमा होइन लगाउने कर भनेको त्यो त विद्यालयले स्वयं तिर्ने हो भने त्यो त फेर्नै सक्दैन, विद्यालय बन्द हुन्छ।
0: जुन छात्रवृत्तिकै प्रसङ्ग उठ्यो सर, होइन विद्यालयले त्यति धेरै दिन्छन् तर सार्वजनिक रूपमा चाहिँ एकदमै त्यो समुदायबाट आएको विपन्न वर्गलाई होइन, त्यो तपाईँहरू आफै छनौट गर्नुहुन्छ कि शिक्षा क्षेत्र हेर्ने, जस्तै महानगरले हेर्छ भने शिक्षा महाशाखाले त्यो सही समन्वय गरेर दिनुहुन्छ कि के हुन्छ?
1: यसमा के छ भने अब कक्षा 11 र 12 अहिले पोखराकै हकमा कुरा गर्दा विभिन्न ठाउँमा विभिन्न मोडालिटीहरू भन्छन्, पोखराको हकमा कुरा गर्दा कक्षा 11 भर्ना हुने विद्यार्थीहरूको लागि 10% छात्रवृत्ति मध्ये 5% महानगरपालिकाले सूचना जारी गरेर चाहिँ आह्वान गर्छ, निवेदन माग्छ, परीक्षा लिन्छ र उसले त्यहाँबाट छनौट गरेर चाहिँ पठाउँछ। 5% विद्यालय स्वयंले आफूले चाहिँ निर्णय गर्छ होइन, अब विद्यालयका पनि आफ्ना दायित्वहरू हुन्छन् होइन, भने 10 कक्षासम्मको चाहिँ अहिलेसम्म चाहिँ विद्यालयले त्यहाँ चाहिँ शिक्षा नियमले दिएको चाहिँ विधि विधान अनुसार जस्तै दलित, जनजाति, जेहेन्दार, गरीब, विपन्न, शहीदका परिवार, अपाङ्गता भएका, अब यस्ता कुराहरूलाई त्यसको छनौट चाहिँ स्वयं विद्यालयले गरेर विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालय व्यवस्थापन समितिमा अहिलेसम्म वडाको प्रतिनिधि पनि हुन्छ अनि चाहिँ अभिभावकको प्रतिनिधि पनि हुन्छ, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर महानगरपालिकामा बुझाउने पेश गर्ने त्यसरी चाहिँ यो गरिहाल्छ।
0: हजुर सर, यो सँगसँगै अहिलेको एकदमै 3% कुरा पनि भयो, अहिले 2 दिन बिदा, शनिबार आइतबार होइन, आइतबार थप शनिबार त पहिल्यैदेखि थियो, यो लगातार 2 दिन बिदाले शिक्षा क्षेत्रमा कस्तो प्रभाव परेको छ, यो उपयुक्त हो कि होइन सर? विभिन्न खालका तर्क वितर्कहरू पनि हामी सुन्ने गरेका छौँ, के हो सर?
1: अब यो आइतबार बिदा अहिले नेपालको सन्दर्भमा त्यति राम्रो भन्ने मलाई लाग्दैन, अब त्यसमाथि पनि शिक्षण संस्थामा स्वास्थ्यमा यसले त चाहिँ धेरै क्षेत्रमा प्रभाव पनि पारिसकेको छ, र नेपाल सरकारले बनाएको पाठ्यक्रम चाहिँ आइतबार पनि पढाउने थप 52 दिन भयो नि त आइतबार भनेको एक वर्षमा, त्यो 52 दिन पनि पढाउने भनेर चाहिँ नेपाल सरकारले पाठ्यक्रम बनाएको छ। यसरी बिदा दिँदाखेरि चाहिँ त्यो पाठ्यक्रम पूरा गर्न पनि सकिँदैन, हुन त अहिले बिदा कटौती गरेर चाहिँ सरकारले दिन बढाउने काम पनि गरेका छ, तर त्यो दिन बढाउँदा पनि सरकारले बढाएको दिनहरू पुरानो दिनसम्म पुगेको पनि छैन, त्यति पुगेको पनि छैन। अर्को कुरा चाहिँ के छ भन्दाखेरि आइतबार सोमबारदेखि शुक्रबारसम्म 5 दिन मात्रै पढाउँदाखेरि अब सरकारी कार्यालयमा त बिहान 9 बजे खुल्छ, अब विद्यालय त 10 बजे मात्रै खुल्छ, अनि सरकारी कार्यालय 5 बजेसम्म जान्छ, विद्यालय 4 बजेसम्म मात्रै हुन्छ, यसले पनि विद्यालयलाई समस्या छ। यो विदेशको नक्कल सबै गरेर हुँदैन, नेपालको अवस्था सबै हेर्नुपर्ने हुन्छ। बाहिर के छ भने अहिले चाहिँ तपाईँ युएसमै भन्नुहोस्, अस्ट्रेलियामै भन्नुहोस्, विदेशमा विकसित मुलुकहरूमा बच्चाहरू चाहिँ बिहान 7 बजे स्कुल गएका हुन्छन्, 8 बजेबाट पढाइ सुरु हुन्छ, उनीहरूको त्यहाँ खाजाको व्यवस्था त्यही हुन्छ, ब्रेकफास्ट त्यही हुन्छ, खानाको व्यवस्था त्यही हुन्छ, बिहानै चाहिँ 8 बजेदेखि उनीहरूको सुरु हुन्छ। त्यस कारण सबै विद्यालयले व्यवस्था गर्न सक्छ, सरकार राज्यले व्यवस्था गरिदिएछ र त्यो सम्भव छ। अब यहाँ सामुदायिक विद्यालयको हकमा सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजाको बजेट एकदम कम भएर गतिलो खाजा दिन सकिएन भनेर सामुदायिक विद्यालयका चाहिँ सरहरू हेडसरहरूको गुनासो हामीले सधैँ सुन्दै आएछौँ होइन। अब राज्यले चाहिँ सामुदायिक विद्यालय लाई चाहिने शिक्षक पनि दिन सकेका छैन, शिक्षक पनि निजी स्रोतबाट लिनुपर्ने भएको छ होइन। त्यसो भएर एउटा चाहिँ त्यो शिशु इसिडीको शिक्षक होइन, बाल शिक्षाको चाहिँ शिशु कक्षाको शिक्षक शिक्षिकालाई चाहिँ तलब दिन सकिरहेको छैन, सामुदायिक विद्यालयमा कर्मचारी राख्न सकिरहेको छैन। यस्तो स्थितिमा सामुदायिक विद्यालयमा लगानी नै गर्न सकिरहेको छैन। यस्तो बेलामा अब चाहिँ यसरी आइतबार विदा गराएर अनि चाहिँ पढाइको स्तर चाहिँ कसरी जान्छ होइन। अब त्यसकारण चाहिँ यो चाहिँ धेरै हिसाबले यो चाहिँ प्रतिकूल छ। अब अहिले मैले सुन्दैछु यसले चाहिँ न्यायालयमा पनि प्रभाव पार्यो, उच्च अदालतको न्यायाधीशको एउटा इन्टरभ्यू हेर्दै थिएँ, अहिले मुद्दा फर्सेटमा धेरै समस्या भयो, गाह्रो भयो भन्ने कुरा आएछ। अब स्वास्थ्यमा प्रकारको समस्या आइसक्यो होइन, त्यहाँ चाहिँ एकदम गाह्रो भइसकेको छ यो विधाको कारणले चाहिँ। सामुदायिक अस्पताल सरकारी अस्पतालहरूमा भिड बढ्यो, निजी अस्पतालबाट चाहिँ अब एउटा एकातिर 3% शुल्क लाग्ने भयो, अर्कोतर्फ चाहिँ 5 दिन 6 दिनको सट्टा 5 दिन मात्रै उपचार गर्न पाइने भयो, 5 दिनमा चाहिँ सबै भ्याउनु पर्यो, त्यसमा गरी बिरामीहरूले दुःख पाए। अरू क्षेत्रमा पनि यो चाहिँ समस्या छ भने अहिले हाम्रो नेपाल चाहिँ ग्रामीण परिवेश पनि छ, कृषिमा चाहिँ ठुलो समुदाय लागेको छ, कृषकका छोराछोरीहरू छन्। पुरानो चलन के थियो भने 2 महिना कृषि गर्ने क्रममा बर्खे विदा भनेर होइन, अब चाहिँ खेतीपातीको लागि चाहिँ 9-10 गाउँमा त चाहिँ विद्यार्थीहरू सबै खटेर खेतमा काम गर्छ नि बाबाआमासँग चाहिँ, त्यो बेला चाहिँ 2 महिना बिदा दिने बर्खे बिदा दिने चलन हुन्थ्यो, त्यहाँ असर पर्यो किनभने जम्मै बिदा घट्यो होइन। त्यसो भएर यो आइतबार बिदा दिने कुरा अहिले नेपाल चाहिँ विकसित भइ नसकेको अवस्थामा यहाँ सबै पूर्वाधार पुरा नभइसकेको कारणले अलिकति चाहिँ यहाँको परिवेश अनुसार हेर्नुपर्ने हो, यसले चाहिँ एकदम नकारात्मक असर परेको छ। शिक्षण संस्थामा त यो चाहिँ आइतबार बिदा दिने कुरा मिल्दै मिलेको छैन, यो गर्नै नमिल्ने कुरा हो होइन। 10-4 नै चलाउने होइन, 9-5 छैन, 9-5 गर्ने बित्तिकै लन्च दिनुपर्छ, खाना खुवाउनुपर्छ, सबै गर्नुपर्छ, त्यो चाहिँ न सामुदायिक विद्यालयमा सम्भव छ, त्यो खर्च लगानी गरेर राज्यलाई त्यही गाह्रो भएको छ, न निजीमा अभिभावकले त्यो चाहिँ पे गर्न सक्छ होइन। त्यसकारण यो अव्यवहारिक छ, यसलाई चाहिँ यो सधैँ रहन्छ जस्तो लाग्दैन, यसलाई चाहिँ हटाउनै पर्छ। यो अब बिस्तारै सरकारले यो चाहिँ बुझ्नुपर्छ, बुझ्दै जान्छ जस्तो लाग्छ। यसले पारेका नकारात्मक प्रभावहरू हरेक क्षेत्रमा छन्, त्यसलाई अध्ययन अवलोकन गरेर भोलिका दिनमा यो हटाउन जरुरी छ भन्ने हामी देख्छौँ। अभ्यासमा जाँदाखेरि यो गाह्रो देखियो, हेर्दाखेरि चाहिँ विद्यार्थीहरूलाई चाहिँ 2 दिन रेस्ट, शिक्षकहरूलाई 2 दिन रेस्ट भन्ने देखियो। अहिले बच्चाहरूलाई चाहिँ त्यो एक दिन शनिबार त अभिभावकले धान्न नसकेर चाहिँ शनिबार पनि स्कुल चलिदियो हुन्थ्यो भन्ने स्थिति छ, मोबाइलको लत बसेर सारा समस्या आएका छन् होइन। भने अब 2 दिनसम्म ती बच्चाहरू मोबाइल केन्द्रित भएपछि उनीहरूको चाहिँ फेरि सोमबार स्कुल आउँदाखेरि चाहिँ ध्यान विकेन्द्रित भइसकेको अवस्था पनि हुने भयो होइन। अहिले मोबाइलको पनि यस्तो गाह्रो भइरहेको छ, यो डिस्ट्र्याक्ट भाषण विद्यार्थीहरू सबै अहिले ठुल्ठुला देशहरूले निर्णय गरिसकेका छन्, अस्ट्रेलियाले विभिन्न देशहरूले चाहिँ 18 वर्ष मुनिकाले चाहिँ मोबाइल प्रयोग गर्न नपाउने भनेर निर्णय गरिसके भने अब हाम्रो यो परिवेशमा त्यो 2 दिन विद्यालयले विद्यार्थीको चाहिँ अलिकति त्यो 2 दिनसम्ममा ऊ धेरै डिस्ट्र्याक्ट पनि भइसकेको हुन्छ, अभिभावकलाई पनि समस्या भइरहेको हुन्छ। अब त्यसकारण यो अव्यवहारिक नै छ, व्यवहारमा आउँदाखेरि यसलाई चाहिँ हटाउनै पर्छ।
0: हामीले चाहिँ सर एकदम छिटो सिको नेपालमा, जस्तै उत्पादनको सिको अलिक गर्न सकेनौँ, कुनै बेला निर्यात गर्ने वस्तुहरू अब अहिले आयात गर्न परिरहेको छ होइन। तर चाहिँ अरू विषयहरू भनियो भने अझ विज्ञान टेक्नोलोजीको चाहिँ यति छिटो यो छोटो समयमा भनौँ न 20-25 वर्ष अगाडि र अहिले हेर्ने हो भने धेरै परिवर्तन भइसकेको छ सर। जस्तै अब यसलाई चाहिँ जस्तै शिक्षा क्षेत्रमा AI र डिजिटल प्रविधिको प्रयोगलाई हिसाबले चाहिँ कसरी अगाडि बढाएको छ सर 11-12 कक्षामा?
1: अब अहिले डिजिटलको युग आइसक्यो, त्यसमा यो प्रविधिलाई विद्यालयहरूले राम्रोसँग चाहिँ प्रयोग गर्दै

0: सिकाइलाई अझै प्रभावकारी बनाउने अहिलेको युग अनुसार चलाउनको लागि चाहिँ अहिले विद्यालयहरू सबै सचेत छन्, त्यो ढंगले अगाडि बढ्ने काम चाहिँ भएको छ। अहिले हरेक विद्यालयमा कम्प्युटर ल्याबहरू छन्, अब शिक्षकहरूले पनि आफूले कम्प्युटरमा खेल्नुपर्ने भएको छ। त्यसो भएर चाहिँ यो अहिलेको चाहिँ प्रविधिलाई आत्मसात गरेर गएन भने अब समय अनुकूल अहिलेको युगले मागेको शिक्षा दिन सकिँदैन भन्ने कुरामा हामी त्यो चाहिँ विश्वस्त छौँ।
1: हजुर, अहिले जस्तै जति हामीले कुरा गरे पनि परिवर्तन भएको छ, टेक्नोलोजी प्रयोग गरे पनि फेरि हामी जस्तै विदेशी रहेका छन् विद्यार्थीहरू, यही पढेर गएको विद्यार्थीले मास्टर्स नै गरेछ भने नि त्यो देशको नियम अनुसार फेरि डिप्लोमा गर्नुपर्ने स्थिति होइन, अन्य देशमा के त्यो देशको अवस्था अनुसार ठाउँ अनुसार होइन, अनि विद्यार्थीको क्षमता अनुसार पनि होला, उसले कुन विषय पढेको छ त्यो अनुसार पनि छ। नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धी बनाउन चाहिँ के गर्नुपर्छ?
0: नेपालको शिक्षा प्रणाली प्रतिस्पर्धी नै छ होइन। एउटा कुरा के हो भने अहिले हामीले गएर विदेशका युनिभर्सिटीहरूमा हेऱ्यौँ भने विशेष गरी एसियनहरू चाहिँ अगाडि देखिन्छन्।
1: हजुर,
0: एसियनहरूमा नेपाली इन्डियनहरू होइन, उनीहरू चाहिँ त्यहाँ चाहिँ त्यो त्यहाँ पाखा पाखा त्यो अलिकति राम्रो गर्ने टप्ने त्यो रूपमा चाहिँ हामीले चाहिँ पाउँछौँ। त्यसो भएर चाहिँ प्रतिस्पर्धामा कमजोर छ भन्ने लाग्दैन। अब यहाँ गएर उहाँ चाहिँ तपाईँले इक्विभ्यालेन्सीको कुरा गर्नुभयो भने चार वर्ष ब्याचलर डिग्री भइसकेपछि पहिला दुई वर्ष हुँदाखेरि समस्या थियो, कति वर्ष पढ्यो भन्ने प्रश्न आउँछ। चार वर्ष ब्याचलर डिग्रीलाई अहिले संसारभरि मान्यता पनि भएको छ। अब कतिपय कुरा उनीहरूको आफ्नो ऐन कानुन बमोजिम अब तीन वर्षीय डिग्रीका कतिपय विदेशी कोर्सहरू पनि छन्, त्यस्तालाई कतिपय विश्वविद्यालयहरूले मास्टर डिग्रीको लागि लिन्छन् पनि, कतिपयले एक वर्षको कोर्स फेरि पनि थप पुरा गरेर मात्रै लिन्छन्। त्यसो भएर इक्विभ्यालेन्सीमा समस्या छैन, स्कुल तह पनि समस्या छैन, अब कलेज तहको पनि समस्या चाहिँ छैन, त्यो ढङ्गले चाहिँ इक्विभ्यालेन्सी छ।
1: हजुर, अहिले सर जस्तै शिक्षामा धेरै समस्या पनि छन्, त्यहाँभित्र धेरै योगदान पनि गरेको छ, जहिले पनि फेरि निजी क्षेत्रको टिक्का टिप्पणी मात्रै होइन, यसो गरे उसो गरे तर योगदान के दिए त भन्ने खालको फेरि प्रसङ्ग आउँदैन कि प्राय जस्तो अन्तर्वार्तामा हेर्दाखेरि। शिक्षामा लगानीको सुरक्षा र नीतिगत स्थिरताका लागि के गर्न आवश्यक देख्नुहुन्छ सर?
0: अब यो निजी विद्यालय भनेको पनि निजी क्षेत्र हो, निजी क्षेत्रसँग चाहिँ उद्यमशीलता हुन्छ, उनीहरूसँग चाहिँ अब केही नयाँ कुरा गरौँ र राम्रो गरौँ भन्ने हुटुटी हुन्छ, कमजोर व्यवस्थापन र कमजोर चाहिँ प्रविधि र कमजोर शिक्षण अभ्यास हुन थाल्यो भने विद्यालय कमजोर हुन्छ, किनभने उनीहरू प्रतिस्पर्धामा अगाडि आउनुपर्छ। निजी संस्थाहरू कमजोर भयो भने अभिभावकले विश्वास गर्नुहुन्न, विद्यार्थीले विश्वास गर्दैनन्, त्यसकारण चाहिँ धेरै मेहनत स्वयंले चाहिँ निजी क्षेत्रले चाहिँ गर्नु परिरहेको अवस्था छ। यस्तै स्थितिमा राज्यले बेला बेलामा निजी क्षेत्रलाई चाहिँ यो चाहिँ एक किसिमको चाहिँ अप्ठ्यारोमा पार्ने कुराहरू कहिले के विषयमा कहिले के विषयमा यस्तो आइरहेका छन्। जस्तै यो अब शिक्षा प्रदान गरिरहेको अवस्था छ, यदि निजी शिक्षा भएन भने अहिले अहिले पछिल्लो तथ्याङ्कले लगभग 38% विद्यार्थीहरू निजीमा पढ्ने भन्ने देखाइरहेको छ। अब यत्रो विद्यार्थी पढ्ने ठाउँमा अब यी विद्यार्थीहरू त बेला बेलामा हजुरले सुन्नुभयो, पहिला पहिला चाहिँ अब यो गुटीमा लाने निजी हटाउने राष्ट्रियकरण गर्ने के गर्ने, कहिले 5% शिक्षा सेवा शुल्क, कहिले 3% शुल्क, कहिले के, यो विभिन्न खालका अप्ठ्यारा पार्ने खालका कुराकानीहरू उठ्ने गरिरहेछन्, त्यो उठाउनु हुँदैन। निजीलाई बात पनि बनाइदिनुपर्छ। हामी त के भन्छौँ भने सामुदायिकलाई सरह, अब सामुदायिक विद्यालय बलियो हुनुपर्छ, राम्रो बनाउनुपर्छ, त्यो आन्दोलनमा छँदैछ। सामुदायिक विद्यालयका लागि निजी विद्यालयले पनि चाहिँ सरसहयोग गर्ने पहल गर्ने प्रयत्न विभिन्न क्षेत्रबाट भइरहेको छ। अब आखिरी चाहिँ समग्र पब्लिकले पढ्ने चाहिँ सामुदायिक विद्यालयमा भएको हुनाले त्यसलाई बलियो बनाउनुपर्छ, र राज्यले चाहिँ निजीभन्दा त्यो राम्रो बनाएर चलाइदियो भने निजी आफै कमजोर हुन्छ। त्यसो भएर निजीलाई विभिन्न ढङ्गले कमजोर बनाउने प्रयास, जस्तै निजीले चाहिँ प्राविधिक धार चलाउन नपाउने होइन, अब अनावश्यक ट्याक्सहरू चाहिँ लगाउने, यस्ता कुराहरू गर्नुभन्दा निजीले राम्रोसँग चाहिँ सञ्चालन गर, राज्यलाई ट्याक्स बुझाऊ र राम्रोसँग चलाऊ भनेर भन्नुपर्ने मैले देख्छु। जस्तै विभिन्न देशहरूमा मैले स्कुल खोल्छु भने राज्यले चाहिँ 50 वर्ष 100 वर्षलाई जग्गा जमिन दिन्छ, यतिकै दिन्छ होइन, यहाँ त सम्पूर्ण लगानी चाहिँ

0: आफैले गर्नु परेको छ, सम्पूर्ण लगानी आफैले गर्न परिसकेपछि अलिकति बादमा दिने काम गर्नुपर्ने हुन्छ। जस्तै बस किन्न पर्यो, स्कुल बस, अब चाहिँ शैक्षिक सामग्री किन्न पर्यो, अब ल्याबका सामग्रीहरू किन्नुपर्ने हुन्छ, पुस्तकहरू किन्नुपर्ने हुन्छ, सारा अब यसरी किन्न पर्ने एउटा भौतिक पूर्वाधार निर्माण गर्नको लागि विद्यालयले जग्गा किन्नुपर्ने, यस्ता कुराहरूमा राजस्व चाहिँ छुट गरिदिने हो भने अलिकति सहयोग हुन्थ्यो। यदि निजी विद्यालय बन्द भएर सम्पूर्ण राज्यले लिनुपर्ने हो भने अब अहिलेको शिक्षा बजेट त धेरै माथि पुग्छ, धेरै माथि पुग्छ। ठूलो लगानी राज्यको चाहिँ जोगाउने काम निजी शिक्षालयको तर्फबाट भएको छ, रोजगारी सृजना गर्ने काम त्यत्तिकै भएको छ। एउटा संगठित रूपमा सबभन्दा धेरै रोजगारी सृजना गर्ने संस्था चाहिँ निजी विद्यालय निजी शिक्षण संस्थाको क्षेत्र हो जस्तो लाग्छ मलाई चाहिँ, होइन? त्यसकारण चाहिँ यो समग्र नेपालको शिक्षाको विकासमा पनि योगदान छ, गुणस्तरीय शिक्षामा पनि योगदान छ, राज्यले लगानी गर्ने क्रममा पनि कम गराइदिएको छ निजी क्षेत्रले। विदेश जाने पहिला पहिला के थियो भने विदेश, अब हामीले विद्यालय खोल्ने क्रममा चाहिँ यही पोखराका धेरै विद्यार्थीहरू देहरादूनमा गएर पढेका हामी देख्थ्यौँ, नैनीतालमा जान्थे, अनि यता दार्जिलिङमा निकै ठुलो सङ्ख्या जान्थ्यो, नेपालबाट ठुलो सङ्ख्या जान्थ्यो इन्डिया पढ्न। अहिले तपाईँ नेपाली विद्यार्थीहरू चाहिँ स्कुल तहका विद्यार्थीहरू अहिले देहरादून, कालिम्पोङ, होइन अब दार्जिलिङतिर गएका छैनन्। त्यसकारण चाहिँ यो विदेश गएर पढ्ने गर्दाखेरि विदेशी नै पुँजीलाई पनि रोक्न सफल भएको छ निजी विद्यालयहरू, होइन? त्यसो भएर यो एउटा योगदान हो, यो कन्ट्रिब्युसनलाई उच्च मूल्याङ्कन गर्दै राम्रो वातावरण बनाइदिने काम चाहिँ राज्यको भन्ने लाग्छ मलाई।
1: त्यो वातावरण बनाउन पहल भइरहेको छ,
0: पहल त हामीले चाहिँ हाम्रो तर्फबाट पहल भइरहेको छ। अब निजी अहिले यही कुरा आइरहेछ नि, तपाईँ अहिले 3% यो शुल्क थप्नु पर्ने थिएन, यो पनि अप्ठ्यारो पार्ने काम हो, यो त शुल्क बढ्यो, अभिभावकलाई भार बढ्यो, त्यो स्थिति हुन्छ। त्यसो भएर त्यो वातावरण बनाउनको लागि राज्यसँग अनुरोध गर्ने, राज्यसँग लबिङ गर्ने काम हामीले गरिरहेका छौँ। अब कतिपय हामीले अपेक्षा गरे अनुसारका कामहरू भएका छैनन्।
1: पक्कै पनि निजी क्षेत्रले दिएको योगदानको पनि हामीले छलफल गर्दाखेरि निष्पक्ष रूपमा गर्नुपर्ने हुन्छ र सामुदायिक विद्यालयहरूमा ती तालिम प्राप्त सरकारले दिएका तालिमहरू विभिन्न लिइरहेका शिक्षकहरूले शिक्षण गरिराख्नु भएको हुन्छ र पनि त्यहाँको रिजल्ट भनौँ त्यो दत्तचित्त म केही गर्छु भन्ने खालको हुटुटी नभएर हो कि त्यस्तो खालको परिवर्तन देखिँदैन स्कुलमा त्यो लगानी खालको, जस्तै सर तपाईँहरूले तपाईँहरूको शिक्षकहरूको क्षमता विकासका लागि कस्ता खालका कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ?
0: अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभयो। अब सरकारी विद्यालय सामुदायिक विद्यालयका शिक्षकहरू एकदम विज्ञ हुनुहुन्छ, धेरै ट्रेनिङ लिनु भएको छ, अब शिक्षक सेवा आयोग पास गरेर आउनु भएको छ, एकदम योग्य र क्वालिफाइड शिक्षकहरू धेरै हुनुहुन्छ। अब हामीले चाहिँ एकदम कच्चा शिक्षकहरूलाई लिएर आफैले सिकाएर आफैले तालिम दिएर अनि मेच्योर बनाएर हामीले चाहिँ काम गर्दै आएका छौँ, त्यसरी गर्नुपर्ने अवस्था छ हामीलाई। त्यसो भएर हामीले आफ्नै खर्चमा सरकारले तालिमको लागि लगानी पटक्कै गर्दैन निजी विद्यालयहरूलाई, होइन निजी कलेजहरूलाई, त्यसकारण चाहिँ शिक्षण संस्थाले आफैले लगानी गरेर अलिकति तालिम दिएर अलिकति म्यान पावरलाई सशक्त बनाउने, राम्रो बनाउने र पठन पाठनका सम्पूर्ण पेडागोजीदेखि लिएर सम्पूर्ण कुराहरू हामी आफैले चाहिँ लगानी आफ्नै लगानीमा चाहिँ तयार गर्नुपर्ने अवस्था छ।
1: हजुर सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। अन्त्यमा चाहिँ विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका चाहिँ कस्तो हुन्छ शिक्षालाई सुधार्नको लागि?
0: अब अभिभावकहरू पनि सचेत हुनुपर्छ मलाई लाग्छ। अभिभावकको सचेतनताले विद्यालय बलियो हुन्छ, चाहे त्यो निजी होस् चाहे त्यो सामुदायिक होस्, होइन? अभिभावकहरू निरन्तर चाहिँ विद्यालयले के गरेको छ, आफ्नो बच्चाले कस्तो पढेको छ, पठन पाठन कस्तो भइरहेको छ, सबै कुराहरू अभिभावकज्यूले चाहिँ विद्यालयलाई निगरानी गरिदिनुपर्ने हुन्छ। त्यो गर्दाखेरि चाहिँ विद्यालय स्वयं सुध्रिने, केही कमी कमजोरी छन् भने पनि सुध्रिने अवसर प्राप्त हुन्छ। अब विद्यालय व्यवस्थापन समितिको त अत्यन्तै ठूलो रोल छ, खास गरी चाहिँ सामुदायिक विद्यालयमा। विद्यालय व्यवस्थापन समिति जुन सक्रिय छ, त्यो सक्रिय भएका विद्यालयहरू अत्यन्तै राम्रा पनि भएका छन्। सामुदायिक विद्यालयहरू अहिले हामीले राम्रा राम्रा विद्यालयहरू पनि देखेका छौँ, जहाँ विद्यार्थीको चाप बढ्दै गएको छ, त्यो व्यवस्थापकीय कुशलताले पनि हो भन्ने लाग्छ। त्यसकारण व्यवस्थापन समितिको रोल चाहिँ अत्यन्तै बलियो छ, किनभने सामुदायिक भन्ने अर्थ नै त्यसलाई नियमन गर्ने निकाय वास्तवमा व्यवस्थापन समितिले व्यवस्थापन गर्ने अभिभावकको पक्ष भयो भने व्यवस्थापन समितिको पक्ष भयो. विद्यार्थीहरू त स्वयं जिम्मेवार हुनु पर्यो. साना बच्चाहरू बुझ्दैनन्, उनीहरूलाई बुझाउने सिकाउने काम चाहिँ विद्यालयको हो, अभिभावकको हो, परिवारको हो. भने जब विद्यार्थी ठुला हुँदै जान्छन्, स्कूलमा पनि ठुला हुँदै, ठुलो कक्षामा बढ्दै जान्छन्, कलेज पढ्दै जान्छन्, त्यस अर्थमा विद्यार्थीहरूको भूमिका पनि अत्यन्तै महत्वपूर्ण हुन्छ. उनीहरू विद्यालयप्रति सहयोगी बन्ने, एउटा असल संस्कारी बन्ने, मैले केही गर्नुपर्छ, मेरो भविष्य उज्यालो बनाउन मै लाग्नुपर्छ भन्ने सोच विद्यार्थीमा आयो भने नै उसले विकास गर्न सक्छ. अहिले ठुल्ठूला कक्षाहरूमा पढ्ने विद्यार्थीहरू चाहिँ उमेर पुगिसकेका विद्यार्थीहरू अहिले मोबाइलको लतबाट अत्यन्तै ग्रस्त भएर अहिले विद्यालयहरूलाई गाह्रो परेको छ. देशभरि, त्यो कुनै पार्टिकुलर एक ठाउँमा होइन, देशभरिको समस्या हो. देशभरि पनि नभनौँ, अहिले हामीले देखाएका छौँ संसारकै समस्या रहेछ, किनभने यत्र विकसित देशहरूले प्रतिबन्ध लाउने थिएनन् नत्र चाहिँ. त्यस कारण चाहिँ विद्यार्थीको दायित्व पनि चाहिँ महत्वपूर्ण छ. र खास गरी विद्यालयहरूलाई बलियो बनाउन राज्यका नीति नियम नियमन र अनि व्यवस्थापकीय पक्षको चाहिँ अनुगमन भयो भने विद्यालयहरू स्वयं राम्रा हुन्छन्. निजी लगानीका विद्यालय कलेजहरूको सन्दर्भमा त उनीहरू चाहिँ कमजोर भयो भने उनीहरूको चाहिँ लगानी डुब्छ, समाजमा प्रतिष्ठा गुम्छ, विद्यार्थी अभिभावकहरूको विश्वास गुम्छ. त्यसकारण चाहिँ के गरेर राम्रो बनाउन सकिन्छ भनेर निजी क्षेत्र त अत्यन्तै लागि परेर चाहिँ 24 घण्टा खटेर काम गरिरहेको छ. अब यस अर्थमा मलाई लाग्छ विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक, शिक्षक सबैको व्यवस्थापन, विद्यालय व्यवस्थापन सबैको जिम्मेवारी महत्वपूर्ण छ र सबै मिलेपछि नै विद्यालय राम्रो बन्छ. अन्त्यमा अब अहिले भर्खरै चाहिँ 11 कक्षा सुरु भएको छ. अब 11 कक्षामा पढ्ने विद्यार्थीहरू पनि अहिले मैले भनेका कुराहरू सुनेका छन् भने कम्ती भने आफूलाई आफ्नो एउटा जिम्मेवारी बोध गरेर मैले चाहिँ मेरो भविष्यको लागि, भविष्य निर्माणको लागि चाहिँ अगाडि बढ्दैछु भन्ने भावनाका साथ राम्रोसँग चाहिँ शिक्षाको मार्गमा अगाडि बढ्न अनुरोध गर्न चाहन्छु. र राज्यले यो चाहिँ 2 दिन बिदा दिने कुरा र 3% समता शुल्क, यो दुईटै कुरा हटाउन म अनुरोध गर्न चाहन्छु. र हामीले यो आवाज उठाइरहेका छौँ र अभिभावकहरू पनि चाहिँ सचेत भएर, यो त स्कुललाई लगाइएको होइन समता शुल्क, यो अभिभावकलाई लगाइएको हो. त्यसकारण अभिभावक स्वयंले पनि यो कुरा ठिक होइन भन्ने चाहिँ आफ्ना अभिव्यक्तिहरू चाहिँ सार्वजनिक गरिरहन र राज्यलाई चाहिँ यो कुरा बुझाउनको लागि अगाडि बढिरहन समेत म अनुरोध गर्न चाहन्छु.
1: यो समयको लागि धेरै धेरै धन्यवाद छ.
0: ल, बोलाउनु भयो, विचार राख्ने अवसर दिनुभयो, रेडियो सफलतालाई पनि धन्यवाद दिन चाहन्छु.
1: हस्, धेरै धेरै धन्यवाद छ सरलाई यो समयको लागि. आज हामीले शिक्षा क्षेत्रको विषयलाई मात्रै छोयौं किनभने सरको मुख्य विशेष शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ. तर सरको चाहिँ सामाजिक क्षेत्रको विषय पनि छ र उहाँको आफ्नै जीवन संघर्षका विषयहरू पनि छन्। यो विषयलाई चाहिँ म कुनै दिन अर्को दिन फेरि यहाँ प्रस्तुत गर्नेछौ. आज हामीले समग्र शिक्षा, माध्यमिक शिक्षाको अवस्था, उच्च शिक्षालाई तथा माध्यमिक विद्यालय संघ हिसानले गरिरहेका गतिविधिहरू र अहिलेको सरकारले ल्याएको जुन 3% समता शुल्क छ यो विषयलाई पनि जोड्ने कोसिस गर्यौं. छलफलमा सहभागी हुनुभएकोमा हिसानका केन्द्रीय उपाध्यक्ष टोलराज पाण्डे सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो बहिनी को विवाह टिको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
5: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: गाडी चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-55-071 9807-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 9811-77-123
4: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुँवर सम्पर्क 9811-62-63 9855-52-855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846-59581
5: 9116-15475
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851
9: मठ मन्दिर
10: गुरुकुल
9: चैत्य गुम्बा
10: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
9: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
10: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856061186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर।

0: स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्ण बिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्ण बिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्ण बिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-558।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: दिदी म त चितवन जान लागेको, यसो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
0: नै दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
4: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
5: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
4: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
6: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
7: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
8: जनहितका लागि रेडियो सफलता 103.4 MHz।
9: साउजी, अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैनन्, मलाई देखाउनुहोस् न।
10: या बहिनी, के गीतका सिटी मात्रै छ।

0: मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
1: नाची नाची आफूभन्दा कान्छी केटी बिहे गरे भोग गर्नु हुन्छ।
2: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने
0: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
2: साउजी तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: ममता, ए ममता, दुई कप चिया लिएर आइज त, यहाँ आन्टी आउनु भएको छ।
4: को
2: हो यो नानी, कुन स्कुलमा पढ्छौ?
3: ल ल चिया राख नि भित्र जा। यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ?
2: हेर सरू, त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
3: हो अस्मिता, तैले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
5: बाल श्रम रोकौं। बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिष्ट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पात पानी पन्दुरु डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोसेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति

र अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत भइसकेको छ। कार्यक्रममा पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोगो रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो साङ्गीतिक कुशली

0: त्यस्तै पनि यो मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछुरका गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चेबाजाका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजालाई पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसित पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौं भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोक।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै दिदी बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीली प्रस्तुत गर्नेछु यहाँहरू सम्पूर्णलाई सम्झँदै स्वीकार।

हजुरले मिठो सांगीतिक शैली अवश्य पनि हर्षम प्रले सुनेर भरपूर मनोरञ्जन लिसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छुट्याइएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक शैली हरसमक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। यतिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय सुनी तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

नमस्ते नमस्ते, खै पैसा दिने चाला मलाई देखिएन। तिम्रो बुढीलाई मेरो घरमा पठाइदेऊ, मेरो घरमा नै काम गर्ने मान्छे हो खासो छ, तिम्रो पैसा उही काटिन्छ। के हो पठाउने होइन? कुरोको पैसा रे, नभए यो घर खाली गर्छ।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङ को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: Studio Time. It's 10 a.m.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

छायाको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी छ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुस्ती मेकिङ

0: जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
0: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साफ्टवेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
0: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
0: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
0: मोबाइल नम्बर 9846059581,
1: 9161615475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: सफलता।

0: हेर्न सांग्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-56-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1100, 98-28-84-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभव

0: एक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
3: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

साथीभाइ माझ रमाइलो साँझ धेरैमा भेट अब जमाइन्छ आज बिस्तारै चढ्दैछ रक्सीको मात्रा गाएर नाचेर गरिन्छ सुनमा लागेपछि जहानी पाइयो कान्छीको मूलभन्दा रक्सी नै चाहियो लडाइन्छ खम्बा साथीभाइ जम्मा साक्षी नै रीति त खुसी।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9721714
3: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9850635111

0: हेलो
1: हजुर
0: सन्चै है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9537325575।
3: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161-574-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के रेट्रो लाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460085।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

Anda.

0: रेडियो सफलता 103.4 MHz
1: सुन्न मन लायो। मन देवे ना तू।

0: टके रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9821270014
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1100, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
6: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
6: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
6: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
6: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
6: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
0: बारिस बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: मैले हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547437, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ,
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन।
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5149185। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ। मुहान वरपर का रुख न काटौ र सफा राखौ फेरि पानी पलाउँछौ पानी को स्रोत संरक्षण गरौ भविष्य का लागि संचय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानी का मुहान संकट में छन् मुहान संरक्षण में जुटौ पानी को दुरुपयोग नगरौ स्वच्छ पानी सबैको पहुँच
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसकेँ।
5: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज डुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

गर्दै बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 1 61 62 983 98 5 50 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स भुक्त विशाल बजार स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएसएफपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: मेस्टल फोन ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: यो संसार छोडेपछि यस्तै परिवार जुडी भएर बस्ने है।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
6: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
8: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
6: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
8: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
6: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
8: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आउ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
6: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
8: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
8: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 9856-055-28।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-9663।

0: 你眼为你俺不能让俺哥哭了小小孩不能差钱你这一波里俺哥来给干死过家人做干而且个年小米小干小我就记得家人来一个为难
1: 我不得他们的妈妈不能这一波的家人做干死的热烈人来给他读个把他有变过死的给进队伍来呢
2: त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टील एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेंट चौक फोन नंबर 0161-541-984 उद्योग कास्ट तथा संपर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नंबर 0161-525-904 स्टील एल्युमिनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधा कृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिउ
5: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दावासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईहरुकै
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्णा
6: मोबाइल नम्बर 9846059581
5: 9166715475

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट
2: छ। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008501।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
3: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
2: अब सब को लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा लागि वेब सर्फर नेपाल। अरु भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530508 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
6: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रार को कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-545-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
2: यदि तपाईं वैदेशिक रोजगारी में जाने मनसाय बनाई रहने नागढुंगा पोखरा में रहेको नेशनल एक्सपोर्ट मेन पावर कंसल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायत का यूरोपियन राष्ट्र का विभिन्न कंपनी में वैदेशिक रोजगारी को सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सिक्युरिटी गार्ड फैक्ट्री वर्कर डेलीवरी बॉय ड्राइवर हाउसकीपिंग हेल्पर क्लीनर लगायत का क्षेत्र में वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्न को सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड नागढुंगा पोखरा कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।

0: हेर्नु सांगलो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802527014।
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
4: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई संबंधी सब काम अब एक ठाम ओम प्रिंट हाउस ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोक में। हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई संबंधी सब काम तुरंत संपर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नंबर 0168576110 प्रोप्राइटर मनोज बास्तुला 98560222 98560226110। स्टूडेंट भिजा में जापान जान चाहने का लगी सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको दोस्रो तला फोन नम्बर 0165174330 98560580443। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सधैँ कस्तो छ हजुरलाई बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
3: बारिस बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061 87 915
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
9: कन्ट्याक्ट 0615530500 0615589848
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

अब सफलताको साथमा नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाईबाट मानिसमा सजिलै सर्दछ।
1: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनु पर्छ।
0: घरमा पानी राम्रोसँग छोपेर राखौं।
1: घरको छेउछाउमा फोहोर नगरौं। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
0: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
1: डेंगू रोग लाग्नबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 103.3

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिनीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
7: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 MHz मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देश को प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

0: कृपया अब सावधान भर बस्नुहोला। इस धारावाहिक प्रवचन श्रृंखला में अहिलेसम्म यहाँलाई बताइयो कि बिना प्रयोजन बिना उद्देश्य कसैले केही कार्य गर्दैन। कोही भन्नाले जीवात्मा जीवात्मा अनंत छन्। ती जीवात्मा 84 लाख प्रकार को शरीर में रहन्छन् र तीन पर्सनालिटी छ, एक जीवात्मा एक महात्मा एक परमात्मा। ये तीन तत्व जे कार्य पनि गर्दछन् त्यसको पछाड़ी एक उद्देश्य सुख प्राप्ति आनंद प्राप्ति। कार्य अनेक देखिन्छ विविधता देखिन्छ तर परम चरम लक्ष्य हो सुख प्राप्ति। तर जीवात्मा को निमित्त सुख प्राप्ति को साधन केवल एक मानव देह। 84 लाख प्रकार को अन्य कुनै पनि शरीर में सुख प्राप्ति को अभिष्ट पूरा हुँदैन, केवल मानव देह माने हुन्छ। किनकि मानव देह माने कर्म गर्ने स्वतंत्रता छ, पुरुषार्थ गर्ने अधिकार छ। अन्य योनि चाहे कीट पतंग होस् एवं मृत्यु लोक देखि ब्रह्म लोक पर्यंत का जीवात्माहरू चाहे स्वर्ग सम्राट इंद्र बृहस्पति प्रजापति किन नहुन, यी सब भोग योनि हुन, यसमा कर्म हुन सक्दैन अर्थात कमाई हुन सक्दैन। त्यसैले यो मानव देह देवताहरू पनि चाहन्छन्, स्वयं देवताहरू पनि र देवताहरूले पनि चाहने सुर दुर्लभ मनुष्य देहमा एक खतरा छ, त्यो हो क्षणभंगुरता। कुनै पनि क्षण यो शरीर समाप्त हुन सक्छ। त यो क्षणभंगुरतालाई ध्यानमा राखेर हाम्रो परम चरम लक्ष्य सुख प्राप्ति हेतु हामीलाई तत्काल लाग्नु छ। फेरि बताइयो कि त्यो सुख कहाँ छ, कसरी प्राप्त हुन्छ, यस सम्बन्धमा पनि मैले यहाँलाई विस्तार पूर्वक समझाए कि सुख आनन्द नै भगवान हो, भगवान नै सुख हो। र यो अकाट्य सिद्धान्त हो कि भगवान के अंश भएको कारण जीवात्माले पनि भगवानलाई प्राप्त गरेर नै जुन शाश्वत सुख को खोजी मा छ अनादि काल देखि त्यो प्राप्त हुन सक्छ र सदा सदा को लागि सुखमय आनन्दमय बन्न सक्छ। अर्थात एक चीज हाम्रो परम चरम लक्ष्य हो सुख प्राप्ति आनन्द प्राप्ति, चाहे त्यसलाई भगवान भगवत प्राप्ति भन्नुहोस्। इस दृष्टिकोण ले कोई पनि संसार मा नास्तिक छैन, सब आस्तिक छन्। किनकि सब सुख चाहन्छन्, दुख त कोही चाहदैन। कोही 7 अरब मनुष्य लगभग विश्वमा छ, यो मात्र होइन कुनै पनि जीवात्मा दुख चाहदैनन्, सब सुख नै चाहन्छन् र त्यसैको निमित्त हर क्षण प्रयत्नशील छन्। र यो कुरालाई आज गहिराईमा मैले यहाँहरूलाई सम्झाए कि जीवात्माले सुख नै चाहनुको पछाडिको कारण, किनकि तीन तत्व बताइयो जीवात्मा परमात्मा एवं माया। माया यो संसार, परमात्मा जुन आनन्दमय भगवान, जीवात्मा तपाईं हामी सब। किनकि हामी परमात्माको दिव्य अंश हौं, अतः दिव्य शाश्वत नित्य सुख प्राप्त गर्न हामी प्रयत्नशील छौं। यो संसार त हामीले अनादिकालदेखि भोग गर्यौं तर तृप्त हुन सकेनौं, सधैं अतृप्त रह्यौं। त यसको तमाम उदाहरण एवं वेद शास्त्र द्वारा पनि मैले सिद्ध गरे, या सम्बन्ध कि अन्य अन्य धर्म ग्रन्थ पनि यसलाई स्वीकार गर्दछन्। Man is a spiritual being similar to his source God, Bible. भगवान को अंश हो, परमेश्वर को अंश हो, अन्य शास्त्र पनि स्वीकार गर्छन्। त एक उद्देश्य हाम्रो सुख प्राप्ति, त्यो भगवानलाई प्राप्त गरेर नै हाम्रो लक्ष्य प्राप्ति हुन्छ, यो मैले सम्झाए। फेरि बताइयो कि त्यो सुखमय भगवान कहाँ रहन्छ, तो बताइयो कि सर्वत्र। इस आवास्य विदग्वम सर्वम यत् किंच जगत्यान जगत। इस आवास्य परिषद को पहिलो मंत्र भन्छ, जगत को हर कण कण में भगवान छ। प्रभु व्यापक सर्वत्र समाना, सर्वत्र छ। यह आत्मनितिष्ठति, आत्मा में पनि साथ साथ छ। तर किन अनुभव हुँदैन सबतिर छ भने, त्यसको कारण मैले बताएँ, मायाको पर्दा छ। नाहं प्रकाशः सर्वस्य योग माया समावृतः। दुई दुई माया, एक भगवान जुन मायाको आवरणमा छ त्यो योग माया, जीवात्मा जुन मायामा छ त्यो दुई प्रकारको माया मैले तपाईहरूलाई सम्झाएँ। एक आवरण, एक विक्षेपिका, यो माया द्वारा, दुई दुई माया द्वारा हामी ढाकिएका छौं। त्यसकारण हामी भगवानलाई जान्न सक्दैनौं। त्यसको सजिलो उदाहरण तपाईहरूलाई सम्झाए कि घाम लागेको बेलामा पनि कालो चस्मा लाउनुहोस्, हरियो चस्मा लगाउनुहोस् त सर्वत्र त्यस्तै देखिन्छ, तर चस्मा खोलेर हेर्नुहोस् त वास्तविकता देखिन्छ। त्यस्तै भगवान सर्वव्यापक भए तापनि हामी थाहा पाउन सक्दैनौं, किनकि मायाको चस्मा छ। माया अर्थात अज्ञान, अज्ञान कसरी जान्छ त्यो सम्झाए मैले वेद द्वारा। वेद ज्ञान हो, अनादि ज्ञान, अपौरुषेय ज्ञान, शाश्वत ज्ञान, नित्य ज्ञान, भगवानको श्वासबाट प्रकटित ज्ञान, जुन ज्ञानलाई सनातन ज्ञान भनिन्छ, वैदिक ज्ञान भनिन्छ। यहाँसम्म मैले सम्झाए, प्रलय कालेपि सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थितः। प्रलय हुँदा पनि वेदको प्रलय हुँदैन, भगवानको अन्तःकरणमा स्थित रहन्छ त्यो शाश्वत ज्ञान, त्यो सनातन ज्ञान। त्यसैले हाम्रो धर्मलाई सनातन धर्म भनिन्छ, किनकि त्यो सनातन ज्ञान वेदद्वारा निरूपण हुन्छ। र यसमा ऋषि मुनिहरूको नाम जोडिनको कारण व्यक्तिहरूलाई यस्तो भ्रम पर्दछ कि यो ऋषि मुनिहरूले लेखे होलान्, कसरी अपौरुषीय, कसरी सनातन। त त्यसको पनि कारण मैले बताएँ, ऋषि मुनिहरू केवल द्रष्टा हुन्, कर्ता होइनन्। र वेद नै सब ज्ञानको आदि ज्ञान हो, यो पाश्चात्य खोजकर्ता विद्वानहरूले पनि स्वीकार गरे। मैले प्रमाण दिए, शापनहावर, मैक्स मुलर, विल्सन, विन्टर रिज इत्यादिको उदाहरण दिएर। फरक यति मात्र हो कि उनीहरू भन्छन् वेद प्राचीन हो, हामी भन्छौ सनातन हो, बस यति भेद हो। प्राचीन मतलब सबभन्दा पुरानो ज्ञान वेद हो, त्यसैद्वारा अन्य ज्ञान या शास्त्रहरू भने यो कुरा स्वीकार गर्छन् सब विद्वानहरू। त यही सही, यदि कसैले क ख ग घ पढेरै त एक दिन एमबीए गर्छ, पीएचडी गर्छ, त बेस त क ख ग घ नै हो, त्यसलाई त त्याग्न मिल्दैन, बेस त त्यही हो, आधार त त्यही हो। त संसारका जति ज्ञान छन् ती सबका आधार वेद हो, यो पूरा विश्वलाई स्वीकार्य छ। र यसको हो, उनीहरूको पनि यसमा खासै दोष छैन, उनीहरू 5000 वर्ष अगाडि लेखिएको ग्रन्थ हो वेद भन्छन्, हामी कसैले लेखेको होइन भन्छौं। तर उनीहरूको भनाइ पनि ठिक हो, हाम्रो भनाइ पनि ठिक हो। कसरी? अनादि काल देखि जुन वेद रह्यो भगवान को श्वास बाट प्रकट भयो त ब्रह्मा जी ले त्यसलाई सुनेर धारण गरे एवं ऋषि मुनिहरूले पनि सुनेर धारण गर्दै आए त्यसैले श्रुति ज्ञान पनि भनिन्छ वेदलाई लिखित रूपमा थिएन तर 5000 वर्ष अगाडि वेद व्यासले कलियुगमा पनि वेदको आवश्यकता पर्छ यो त दिनानुदिन दिन लोप हुँदै जान्छ र कलियुगमा व्यक्तिहरू श्रुति धारी रहँदैनन् अर्थात सुनेर धारण गर्ने क्षमता रहँदैन मनुष्यमा त्यसैले यो लोप होला भनेर उनले लिपिबद्ध गरिदिए 5000 वर्ष अगाडि द्वापरको अन्त्यमा कलियुग सुरु हुनुभन्दा जस्ट पहिला त्यो लिपिबद्ध गरेको डेटलाई खोजकर्ताहरू स्वीकार गर्छन् त्यति बेला लेखिएको ग्रन्थ हो त उनीहरूको भनाई पनि एक प्रकारले ठिक हो लेखिएको समय त त्यही हो तर हो सनातन किनकि पहिला प्राचीन कालमा जरुरतै पर्दैन थियो लेख्नलाई सुनेरै धारण गर्ने क्षमता थियो व्यक्तिहरूमा त सनातन हो यो पनि सही हो त्यसैले भनियो कि यो जुन शाश्वत ज्ञान छ यसैद्वारा कुनै पनि जिज्ञासाको समाधान गर्नु चाहे भूतकालमा भइसकेको कुरा होस् चाहे वर्तमानमा हुँदै गरेको होस् चाहे भविष्यमा हुनेवाला होस् भूतम भव्यम भविष्यञ्च सर्वम वेदा प्रसिद्धति मनुस्मृतिमा उल्लेख गरियो कि यसको सिद्ध जुन छ कुनै पनि प्रश्नको समाधान सिद्ध गर्नु पर्यो भने वेदद्वारै गर्नु त यो हो वेद त भगवानलाई जुन जान्नुपर्ने हाम्रो आवश्यकता हो किनकि भगवान नै सुख हो आनन्द हो जुन हामीले अनादिकालदेखि खोज्यौं त त्यो भगवानलाई जान्नको निमित्त हामीले एक आधार बनायौं वेद एवं शास्त्र मैले यहाँलाई यो पनि भलिभाति सम्झाए कि शास्त्र जति छन् ती वेद अनुसारै छन् यदि छैन भने हामी त्यसलाई स्वीकार गर्दैनौं ठिक त वेदो नारायण साक्षात स्वयं भगवान हो वेद त्यसद्वारा नै हामीले भगवानको निरूपण गर्न प्रयत्न गर्यौं तर वेद शास्त्रले एक स्वरमा कोरा जवाब दिए कि भगवानलाई कसैले जान्न सक्दैन सवेत्ति वेत्यम न च तस्यास्ति वेत्ता स्वेतासोत्तर उपनिषद 3:19 भगवानको परिभाषा गर्यो वेदले अदृष्टमव्यवहार्यम् अग्राह्यम् अलक्षणम् चिन्त्यमव्यपदेश्यम् एकात्म प्रत्ययसारम् प्रपञ्चोपशमम् शान्तम् शिवम् अद्वैतम् मांडुक्योपनिषद्को 7 मन्त्रले भन्यो ब्रह्मलाई कसैले देख्न छुन जान्न सुन्न चिन्तन गर्न सक्दैन भागवत गीता रामायणले पनि यसको समर्थन गर्यो पाश्चात्य दार्शनिकहरूको भनाई पनि मैले यहाँहरू समक्ष प्रस्तुत गरे गॉड होम वी क्यान अंडरस्टैंड वुड बी नो गॉड अर्थात भगवान त्यो तत्व हो यदि हामीले उसलाई जान्यौं भने त्यो भगवान नै रहेन हामी भगवान भयौं हाम्रो मुठीमा आयो त्यसैले भगवानलाई कसैले जान्न सक्दैन यस्य मतम तस्य मतम मतम यस्य न वेद सह अभिज्ञातम विजानताम विज्ञातम अभिजानताम वेद वेद को परिभाषा गर्यो भगवान को कि जसले जान्दछ उसले बताउनै सक्दैन जसले बताउँछ त्यसले जानेकै हुँदैन या सम्भव भन्यो वेदले दोज हु नो डोन्ट से दोज हु से डोन्ट नो ताओइजम ले पनि यही सिद्धान्त बतायो या सम्बन्ध कि सृष्टिकर्ता ब्रह्माजी जसले शून्यबाट यत्रो ब्रह्माण्ड बनाए उनले समेत भने नाहम न युयम म पनि जान्दिन तिमीहरू पनि जान्दैनौ नारद सनकादिकलाई भन्दैछन् मेरो साथी छ भगवान शंकर उनले पनि जान्दैन भगवानलाई ब्रह्मा समान शंकर समान पर्सनालिटी भगवानलाई जान्दैनन् त फेरि हाम्रो के गति छ त हामी निराश भयौं पुनः वेद शास्त्रले हामीलाई हौसला दिए होइन जान्न सकिन्छ विगतमा जानेका छन् जीवात्माहरूले तुलसीदास ले जाने, सूरदास ले जाने, मीराबाई ले जाने ने हमी पनी जान न सक्षम। तो जानने उपाय के हो र अझ गहिराई में मैं यहाँ समझाए यो विषय कि महानतम पर्सनालिटी सरस्वती बृहस्पति एवं ब्रह्मा पनि किन जान्दैनन्, किनकि भगवान विरोधी धर्म को अधिष्ठाता छ। विरोधी धर्म केलाई भन्छन्, त्यो सब मैले यहाँलाई समझाए। जीवात्मा को संबंध में पनि गहिराई पूर्वक समझाए। भगवान दिव्य छ, अलौकिक छ, जीवात्मा माइक छ, माया को अंडर में। भगवान प्रेरक छ, जीव प्रेरिय छ। भगवान प्रकाशक छ, हामी प्रकाश्य छौं जीवात्मा। भगवान धारक, हामी धार्यवान। भगवान सर्वज्ञ, हामी अल्पज्ञ। अतः भगवानलाई जीवात्माले जान्न सक्दैन। यी भेदहरू छन्। फेरि वेदले बतायो, हाम्रो इन्द्रिय मन बुद्धिबाट अग्राह्य छ भगवान, तथापि भगवानलाई जान्न सकिन्छ यदि भगवानले स्वयं जनाइदिए भने। अर्थात भगवान को कृपा द्वारा नै हामी भगवानलाई जान्न सक्छौं।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ। अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
0: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल।
5: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल, शुभ साइत, शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 30 गते मंगलबार, ईस्वी सम्वत जुलाई 14 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146, रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको अमावस्या तिथि दिनमा 3:56, त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा पुनर्वसु रातिमा 2:06, त्यसपछि आद्रा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा व्याघात 21:30, त्यसपछि हर्षण योग लाग्नेछ। कर्णमा किस्तुत्न अहोरात्र रहनेछ। आनन्दादि योगमा आज स्थिर योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। आजको दिन मान 34:14 अर्थात 13:44 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:18 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 हुनेछ। यस्तै चन्द्रमा उदाउने समय रातिमा 4:44 रहेको छ भने चन्द्रमा स्थाउने समय साँझमा 7:15 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज साझेदारीमा गरिने काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन पनि सुखमय रहनेछ। आर्थिक लाभ मिल्ने संकेत रहेका छन्। नयाँ सम्बन्धहरू बढ्दै जानेछन्। परिवारमा खुशी र सहयोगको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ र आत्मविश्वास बढ्ने देखिएको छ। काममा प्रगति देखिनेछ भने प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ। आज तपाईँले गरेको कामले दीर्घकालीन रूपमा फाइदा हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूको लागि आज काममा सफलता मिल्ने संकेत रहेका छन्। तपाईँको मेहनतले पद र प्रतिष्ठामा पनि सकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ। तपाईँलाई थप ऊर्जा मिल्ने देखिएको छ। आर्थिक लाभ हुने सम्भावना पनि रहेको छ। परिवारबाट पनि समर्थन पाउनुहुनेछ। जिम्मेवारी बढ्न सक्छ तर त्यसलाई सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। आज तपाईँले आफ्नो क्षमता राम्रोसँग देखाउन सकेमा भविष्यका लागि राम्रो आधार तयार हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूको लागि आज भाग्यले साथ दिने भएकाले तपाईँले थालेका कामहरू सहज रूपमा अघि बढ्न सक्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। अध्ययन, अनुसन्धान अथवा ज्ञान सम्बन्धी काममा रुचि बढ्ने देखिएको छ। धार्मिक अथवा आध्यात्मिक काममा मन जानेछ। परिवारमा शान्त वातावरण कायम रहनेछ र आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिएको छ। स्वास्थ्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको दिन तपाईँका लागि नयाँ अवसरहरूलाई समाउने राम्रो समय साबित हुने देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आज घर परिवारमा ध्यान दिनुपर्ने अवस्था रहेको छ। मन अलि अस्थिर हुन सक्ने भएकाले निर्णय लिन हतार नगर्नुहोला। काममा केही ढिलाइ हुन सक्छ तर धैर्यता राखेमा सुधार आउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सामान्य अवस्था रहनेछ। आज सोच विचार पूर्वक गरेका कामहरूमा सफलता प्राप्त हुनेछ। आज सोच विचार गरेर अघि बढ्नु भएमा अनावश्यक समस्या टाढ्न तपाईँ सफल हुनुहुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशिले व्यक्तिहरूका लागि आज तपाईँको आत्मविश्वास बढ्ने देखिएको छ। नयाँ काम शुरू गर्ने दिन रहेको छ भने ऊर्जा पनि प्राप्त हुनेछ, जसले तपाईँलाई अघि बढ्न प्रेरित गर्नेछ। आर्थिक पक्षमा लाभको सम्भावना देखिन्छ भने परिवारबाट राम्रो साथ र समर्थन पाउनुहुनेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ भने दिनभरि आएका अवसरलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न सकेमा तपाईँले उल्लेखनीय रूपमा प्रगति गर्न सक्नुहुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ, नत्र पछि समस्या आउनेछ। काममा ध्यान केन्द्रित गर्न अलि गाह्रो हुनेछ। त्यसैले प्राथमिकता छुट्याएर अघि बढ्नु राम्रो हुनेछ। परिवारमा सानो मतभेद हुनेछ तर धैर्यताले समाधान सम्भव रहेको छ। स्वास्थ्यमा थकान र कमजोरी महसुस हुनेछ। आज यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ। प्रेम सम्बन्धमा केही दूरी आउन सक्ने भएकाले समझदारी आवश्यक देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशिले व्यक्तिहरूका लागि आज सम्वादले पारिवारिक सम्बन्ध सुधार हुनेछ, जसले व्यक्तिगत र व्यावसायिक जीवन दुवैमा सकारात्मक प्रभाव पार्नेछ। सानो यात्राको योग पनि रहेको छ भने काममा सफलता मिल्ने संकेत रहेको छ। आर्थिक पक्ष राम्रो रहनेछ भने परिवारबाट सहयोग पाइनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास पनि बढ्दै जानेछ। प्रेम सम्बन्धमा नजिक पनि बढ्नेछ। आज आएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा भविष्यका लागि राम्रो मार्ग खुल्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिको व्यक्तिहरूका लागि आज तपाईँले काम गर्दा हतारमा नगर्नुहोला, धैर्यतालाई प्राथमिकता दिँदा राम्रो हुनेछ। सानो गल्तीले ठूलो असर पार्न सक्ने देखिन्छ। आर्थिक अवस्था सामान्य रहनेछ, तर अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँग समय बिताउन तपाईँको मन हल्का हुनेछ, साथीभाइबाट पनि सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ, त्यसैले आराममा ध्यान